0: पत्नी श्रीलवती र पुत्र गुनिला मालिक हाँसी मुख प्रेमी मित्र र दाजु भाइ सजिला माता पिता सन्मुख आमदानी धनमा र चैन मनमा कण्ठस्थ विद्या सदा यस्तो रूप जान मेला जुलाको पाइन्छ भाग्य छँदा नारायण
1: हरे हरे
0: कसक।

नारायण आयु छिन्दा हुँदैछ रात दिउँसो हप्ता र महिना पनि थाहै हुन अनेक काम गर्दा बेला बितेको पनि नारायण।

0: अरुणा कृष्ण बसे देव मेरो मनाइना। कोही देखि नडराउनु रे सकतै कहिल्यै नबिर्सिउनु। धन्दा झरपट छिन्नु फ्रोते रहनु जुन सपना छोडिदिनु। विद्यामा धनमा पुराउनु परे यो बानी हरदम लिनु। बाजु बन्द किरीट कुण्डल मनी औठे चुराहारले। भोटो कोट कमेज टोपी पगाडे आस्कोट सुरुवालले। माछो कुम्भ बँदेल बाघ बनी दै कहिले मगन ते हुँदै। कुर्दी जङ्गल चोर धैर कहिले योगी खुनी दै हुँदै। विद्या सुन्न भनेर कान बनिए के गर्नु ती कुण्डल। दानै गर्नु भनेर हात बनिए बाला भिरे के फल। जिब्रो पन्नर मन्त्र जप्न बनियो न स्वादकै खातिर। यो चोला उपकार गर्न बनियो सिङ्गारमा के छ र। मुमाको अति सागो रोयो निमा गयो जीव गई ठेलिनु। विष्टामित्र खकार मागोडो लिँदै सालना लले झेलिनु। हरदम पेछिनु पेटा काबु खुमले किरातीले तोकिनु। हरदम पेछिनु पेटा काबु खुमले किरातीले तोकिनु। नौ महिना तक गोर कष्ट सहँदै तै गर्भमा रोपिनु।
1: मेरो घर बोच बारकुचे बस्ने तेजबहादुर बस्नेत हो। मेरो उमेर 91 वर्ष लागे। म अहिले 91 वर्ष भएँ। अब म एउटा श्लोक भन्छु, सुनिदिनु होला सबैले। ए स्वामी तरुनी भए कि मगरै छोरी दुराइ जेसमा। पाल्नु भयो यो जवान कसो मगरुला खाना त दर्शन कहाँ। कहिले देख्छु शशी बदन कि मुढा दिन बित्न लाग्यो यसा।

0: मैले चाहिँ श्लोक लिएर आएको छु।
1: चिन्ता छ रात दिन कसो गर्छ।

हो त्यसमा काम दिने कृतन गर उनै श्री रामको पर्थ्यो बस्नु त ब्रह्मचार्य व्रतमा सेवा गुरुको गरी

ममता पर्थ्यो गर्नु सेवा अतिथिको सेवा म गृहस्थी हुँदा तु यादै गरिएन मोहबसले अहिले पछुतो भयो अहिले बल घट्यो हात गोडा रह्यो अब पो बिहाल भयो पर्थ्यो ज्ञान खोजी खोजी गरनु सत्सङ वेदान्तले बाँदर झैँ कुदिरहन्छ।

0: मनमा त्यो बेला हाँस्दै गयो। बुढो भई सबै कुरा कुरा बस्यो, मलाई साथ कसले दियो। अब यो सारा व्यवहार छाडी वनमा बस्ने गरी जाउँ भने, अन्नमै प्राण रहन्छ कलीमा छुट्ला भन्ने डर हुने। त्यसैले घरमै बसेर पनि म आत्मा सुधार्छु भने, रातो दिन हरि नाम जपे जपे होला कि भन्ने आशा भने। यो चिन्तामणि हो मनोरथ दिने, वैकुण्ठको साँगु हो, नौका हो अब भवसिन्धु, अमृत हो सम्पूर्ण ब्रह्माण्डको।
1: नन्दलाल गिरी सन्यासी हुँ, यो भजन राख्न मन छ। भजनारायण भजनारायण।

0: Chinapala garilina rata diana, darina morabe sabirana. Kala jamam sa kela tamasa, ayugati tara garatina asa. Bhajanarayen, bhajanarayen, bhajahariram. Diyatanangu kapara chayina, anjuli bahe kabartana chayina. Rukhamani basan, bhikamagi khansan, tarapani asatiramana lansan. Bhajanarayen, bhajanarayen, bhajahariram. Javatakatanama pranarahansa, तबतक घरमा शोधनी गर्छन् प्राण गएपछि पत्नी डर्छे थर थर कान्दै पर पर सर्छे भजनारायण भज हरिराम कति मुडिँदैछन् कति रमिँदैछन् कति लट्टाका प्रेमी हुँदैछन् तर छन् ज्ञान बिना सब अन्धा बुढीमा ठिक छ सबैको धन्दा भजनारायण भजनारायण भजहरिराम गीता अलिकति जो पढिलिन्छन् अलिकति गङ्गा जल निलिन्छन् प्रभुको पूजन जो जन गर्लन् किन तीमका वशमा पर्लन् भजनारायण भजनारायण भजहरिराम देह विचार गली गयो सारा लौरो भो पर शरण सहारा केश फुलेका दाँत झरेका सब छन् आशय तर्फ गिरेका खेल्दै बिति गयो बाल्य अवस्था तरुणैतिर गयो तरुण अवस्था वृद्ध भएपछि चिन्ता लेला हरिकन भजने कुन हो बेला भजनारायण भजनारायण भज हरिराम अनि पनि जन्मिनु अनि पनि मर्नु अनि पनि गर्भतिर गई पर्नु अब त प्रभुजी पार लगाऊ यो भवसागरबाट उठाऊ अनि उही दिउँसो रात र हप्ता पछेर तिथि ऋतु बार घुम्ता महिनै नै र वर्ष उनै छन् आयु कत्रने कैति उनै हुन् भजनारायण भजनारायण सज्जन हो जो भान सकिँदा काम त ठट्टा पानी सुकेपछि पोखरी झुट्टा धन सकिएपछि जान बिराना तत्त्व बुझेपछि संसार हिटुना भजनारायण भजनारायण भजायम हितमित सुत जन तन धन नारी गोठर खेत पशु घर बारी सबै जाइका ताई रहनेछन् तिमी कन ए मैले खेती लिनेछन् भजनारायण भजनारायण भजहरिराम कसले यो जगमा मकन पठायो कति दिन बाँच्नु छ जानु कता हो मनमा गुण यति बात गहिरो यो सब चौसके सपन शरीर भजनारायण भजहरिराम विष्णु सहस्र गीता गाऊ प्रभुका पदतिर ध्यान लगाऊ सज्जन सङ्गतितिर मन देऊ दुखी जनका दुख हरि लेऊ भजनारायण भजनारायण भजहरिराम जब तक तनमा प्राण रहन्छ तब तक घरमा शोधनी गर्छन् प्राण गएपछि पत्नी डर्छे थर थर कान्दै पर पर सर्छे भजनारायण भजहरिराम चञ्चल मनका बेग थमाऊ निश्चय सुखमा फस्न नजाऊ कामै क्रोध र लोभ हटाऊ ज्ञान र भक्तिले वैराग्य बढाऊ सुखका खातिर भोग गरिन्छ भोग पछि पछि रोग भरिन्छ न त गरी खान्छ न त मरि जान्छ तर पनि पापैतिर मन लान्छ भजनारायण भजनारायण भज हरिराम गङ्गा सागर काँसी घुम्छन् अहना व्रत अहनान र दान व्रत कति गर्छन् ज्ञान बिना सय जन्म गुजारुन्
1: सारै बाबु चत्रुमुखै अति कठोर श्रेणी पयोधर पनि धारण गर्नुहुने म पर्दछु शरण मङ्गल दिनुहोस् भनी मयूरका रङ जस्ता अति असल बाला छन् ती करमा अधिक खुल ज्ञानुपुर मणि जडित पाऊ परमा प्रभाव लक्ष्मी काझै गरिकन त घुम्ने गगनमा दया तिम्रो पाऊ भनिकन म पर्छु शरणमा सर्व उबिचमा छ पात्र र कमाल घण्टा र चक्र यी धनु लम्मा हात विषे छ पास अति असल शोभाए मान क्या भनु कुण्डल कान विषे खजी छ सुनका हिराहरू लाल जडी शोभा गर्नु हुने जग जननीको माग्छु दया यो घडी कपालमा केश बन्धन मकुट पनि धर्ने अति असल शशील जित गर्ने मुख कमलको सुन्दर सकल अति लामो चुल्ठो सरपसरी झुल्ने जगनमा लगाएको सिक्री झुनु झुनु गर्ने गगनमा अगाडि सागरको मथन गर्दा बाँसु किसरी लपेटन्ना मन्दर झै जगन सुन कि सिक्री अकबरी बडो शोभा गर्ने झलमल भई त्यही जगनमा हजुरको हे दुर्गे स्वरूप पनि ध्यान गर्छु मनमा ध्वजा धर्ने चन्दर मजुर पनि जसका उपरीमा कुमारी रुधारी रैकन

0: छु मातर म पनि परि तिम्रा शरणमा त्रिलोको रोग जस्तो असुर महिषासुर हुन गयो दया तीन लोकमाथि धरिकन त मारिदिनुभयो उसै माफी कि मेरा उपर पनि दुर्गे धरि दया सहजमा दुख छुटलान यदि मकन मंगल दिनुभया जया भन्छन् सबले विजय पनि नाम हो हजुरको भगतका खातिरमा छ्या गरिदिने सब असुरको
1: बृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना
2: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं।
1: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ भदौ 24 गते बुधबार वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार भदौ 25 गते बिहीबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ
2: भदौ 29 गते सोमबार गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे भदौ 31 गते बुधबार चंखु स्वास्थ्य चौकी गौरीशंकर 6 चंखु असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी
1: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया या

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाठी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589970 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङ्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका स्थिर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बन्चरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिङचो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्दरवती भतेरेचौर बिहान 7 बजेदेखि 10 बजेसम्म साविक सुन्दरवती गाविसका सदस्यहरू असोज 24 गते कालिङचो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिङचो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिङचो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो।
3: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
5: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
6: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
5: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
6: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
5: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ, मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
6: सजग बन्नुहोस्, कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
5: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
6: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
5: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकोट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020,
3: नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020 दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोताबीचमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरेर

0: हाम्रो वेबसाइट रेडियो सेडुल.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाई हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईको संघारमा आउने गर्छौं। कार्यक्रममा राशिफल अंश, कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाई सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरी भरि जागर बोकेर बिहानीको स्वागत गरिरहनु भएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोर अनि गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महाराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौँ। यो हामी सबैको दैनन्दिन कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौँ। कार्यक्रमको सुरुवात गरौँ नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बच्ची प्रसाद सापकोटा।
1: मान राखुनु सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति हो सबातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुरकै सारी ज्ञान हवस सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्जबाट म पदे प्रसाद सापकोटा। आज विक्रम सम्मत 2083 साल भाद्र कृष्ण पक्ष सन् 2026 सेप्टेम्बर 5 तारीख भाद्र 20 गते शनिबार। आज श्री कृष्ण रथ यात्रा हो। नवमी तिथि दक्षिणायण वर्षा ऋतौ रौद्र नाम सम्मत छ। मृगेश्वर नक्षत्र वज्रजु वृष राशिका दक्षिणमा श्वेत चन्द्रमा छन्। सायद गर्दा लाभ हुने आजका जोगिनी पूर्वमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 31:25 बजेका छन्। उदय 5:45, अस्तय 18:19। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठासो ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ। व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ। सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ। तपाईँका शत्रुहरूदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनुहोला, बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला। सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला। यातायातको

0: साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि भने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ, सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ, विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, पढाई लेखाईको काममा समय निकै जान सक्छ, विदेशी यात्राको सम्भावना पनि छ, विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति पनि देखिएको छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, आफूले गरेको काममा पदोन्नति बढ्ने छ, आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ, थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँका साना ठूला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ, यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ, कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँले आफ्नो स्वास्थ्य तर्फ होस गर्नुहोस्, धार्मिक काम हुने समय पनि छ, तपाईँको परोपकारको काममा समय अलिकति जान्छ, त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ, तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ, रेडियो सैनो सामुदायिक एफएम 92.7 MHz चरीपुर चली ध्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिफल हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापकोटा बिदा हुन्छु। नमस्कार, शुभ दिन।
1: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछौ।
2: ओम गुरु।

0: आज विक्रम संवत 2083 भदौ 20 गते शनिबार सेप्टेम्बर 5 तारीख बुद्धिस्ट पात्र अनुसार आज तव दिन बिर श्री 24 गते चरणीमा बुद्धिस्ट पात्र अनुसार आजको दिनको जोग यस प्रकार छ। आज खाएको जागिर खाना नहुने खाइराखेको जागिरसँग चाहिँ राम्रो छ र नयाँ जागिर खानु भएन, मुद्दा हाल्नु भएन, तारिख बोक्नु भएन र केही जागिरको भाइटल पोस्टहरूलाई विभिन्न खालको बाधा आउनेछ, नखाएको बिगहरू लाग्न सक्छ। अलि विचार गर्नुहोस्, राम्रो हुनेछ। छेवर गरी केश खाने दिन राम्रो छ र आज सा यी परेको छ। सा भनेको जमिन र यी भनेको दुईटा हो, जमिन दुईटाको भेटघाट छ, राम्रो छ। आज यस्तोलाई धेरै राम्रो मान्छ। आजको जोगिनी पूर्व परेको छ, यसलाई पछाडि पार्यो भने राम्रो हुन्छ। आज अग्नि देवता जुरेको छ। बौद्ध धर्म मायन त्रिपिटक मञ्जुश्री ज्योतिष पात्र अनुसार आज के गर्नु मिल्छ त, आज होम यज्ञ एकदम ठुल्ठुलो पाठ पूजाहरू गर्न राम्रो हुनेछ। लो वर्ग तालो घोडा वर्गको मित्रलाई आज राम्रो, यहाँले गरेको गर्नु खोजेको काम एकदम सफल भएर जानेछ। लुग्लो भेडा वर्गको मित्रलाई आज राम्रो, तपाईँले गर्नु खोज्यो गरिराख्नु भयो कामहरू एकदम सफल प्राप्त हुनेछ। तेलो बादर वर्गको मित्रलाई आज राम्रो, तपाईँले गरेको गर्नु खोजेको कामहरू सफल भएर जाने देखेको छ। झ्यालो चरा वर्गको मित्रलाई आज राम्रो छ, यहाँले पनि गरिराख्नु भएको कामहरू अत्यन्तै सफल भएर जानेछ। खिलो कुकुर वर्गको मित्रलाई राम्रो, तपाईँले गरिराख्नु भएको कामहरू एकदम सफल प्राप्त हुनेछ। फक्लो बदल वर्गको मित्रलाई आज सिसा, तपाईँले चोट पटक लाग्न सक्छ, अलि होसियर गर्नु, तपाईँले गरेको कामहरू अलि विघ्न बाधा हुन सक्ने तपाईँको जोगले बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरीकोट चरीयाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आ आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला। नमस्कार, सेवा, शुभ दिन।
1: सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा भर्खरै तपाईँले लामा गुरु डुक्पा लामाबाट लामा राशिफल श्रवण गरिसक्नु भएको छ। श्रोताबिन धैर्य र साहसका साथ समयको परिवर्तन सँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन सकौं, हाम्रो कर्म र व्यवहारमा परिष्कृत गरौं। छाडा प्रवृत्ति वर्तमानको लागि चुनौती भएर आएको छ, यस कुराको हेक्का राखौ। सुनौलो बिहानीले हामी सबैलाई सत्प्रेरणा भरौं। राशिफल अंश पछाडि अब भने तपाईँलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईँलाई सुनाउनेछौ। श्रोता आज शनिबार पनि सदा झैं रेडियो शुभारम्भ बिहान 5 बजेबाट भइसकेको छ। 5 देखि 5:15 सम्म रेडियो शुभारम्भ सुनिसक्नुभयो। 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा श्रवण गरिसक्नुभयो। 5:30 देखि 6 बजेसम्म भजनहरू, 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ। 6:30 देखि 7 बजेसम्म सुनौलो बिहानी कार्यक्रम सुन्दै हुनुहुन्छ। 7 बजेदेखि 7:30 सम्म सैलुङ फेरो समाचार सुन्न सक्नुहुनेछ।
2: 7:30 आठ बजेसम्म राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:15 आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ। 8:15 9 बजेसम्म चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। 9 बजेदेखि 9:15 उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 10 बजेसम्म सैलुङ देउराली सुन्न सक्नुहुनेछ। 10 बजेदेखि 10:05 थामी भाषाको समाचार, 10:05 11 बजेसम्म पप गीतहरू, 11:00 12:00 हिन्दी गीतहरू, 12:00 1:00 लोकदोहोरी गीतहरू, 1:00 2:00 चलचित्रका गीत, 2:00 2:15 सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15 3:00 आधुनिक गीत सुन्न सक्नुहुनेछ। 3:00 3:15 उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15 4:00 लोकदोहोरी गीतहरू, 4:00 4:15 सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 4:15 5:00 लोक पप गीतहरू सुन्न सक्नुहुनेछ। 5:00 6:00 बाल गीत सुन्न सक्नुहुनेछ। 6:00 6:30 सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 6:30 7:30 इसाई डबली रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:30 8:00 सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। 8:00 8:45 गीतहरू सुन्न सक्नुहुनेछ। 8:45 9:15 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 9:15 10:00 फेरि पनि पुराना निकै मिठा आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 10:00 रेडियोका आजका सम्पूर्ण सेवा बन्द रहनेछन्।
1: श्रोताबिन्द, भर्खरै तपाईँले रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक सुनिसक्नु भएको छ। अब हामी साथमा मौलिक लोक संस्कार र संस्कृतिले भरेका भजन श्लोकहरू तपाईँलाई सुनाउनेछौ। कार्यक्रमको शुरूमा दोलखा कालीजो गाउँपालिका जमार्सीका ज्येष्ठजन खड्गबहादुर राउतले नेतृत्व गर्नुभएको यो निकै मिठो लोकधुन शास्त्रीय लोक भजन तपाईँलाई छोड्दैछौ।
3: मेरो नाम मोहन बहादुर पौडेल। श्यामका चरणम रविन्द्र मनले अचिन्तन चिन्तन गरी भन्छन् वीरहरूलाई ताई हनुमान ए वीर हो परतरी। सीताजीको नाम बेर्छु अहिले जान्छु बडो बेग गरी। क्या डर थर च्यारा तर्न समुद्र तर्न पहुँचन्छु लङ्का बनी। इन्द्रादिहरूले कटाई सुरसा जल्दी पठाए पनि जल्दी गए सुरसाले तर बसे सामान्य हनुमानका। के भन्छन् हनुमान भनेर खुसी भई कुरा गरिन् खानका। मगी धेरै दिन कि म खोजिन्दे के खायो आरा भनी। पाए पल्ल यहाँ तिमीलाई एक साह्रै भए खुस पनि। चार कोषको हनुमान भएर बिस कोष औटै भए पसे। त्यति भने मैले।

त्यसरी भन्दाखेर हो सत्रजित महाराजा भन्न लागे यसुरजे माता हजुरले मलाई वरदान दिनुहुन्छ भने नारायण।

0: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले शास्त्रीय लोक भजन तपाईँलाई सुनाइसकेका छौँ। यो भजनलाई नेतृत्व गर्नुभएको थियो दोलखा कालीचो गाउँपालिका वडा नम्बर 7 वरिष्ठ नागरिक खड्ग बहादुर रावले र साथमा हुनुहुन्थ्यो भजन पारखीहरू पनि। वर्तमान अवस्थामा लोपोन्मुख रहेका लोक परम्पराहरूको अनुसन्धान, संरक्षण, सम्वर्धन, जगेर्ना अनि लिपिबद्ध गर्न ढिला भइसकेको छ। यो कालजयी स्वर दोलखा कालिचो गाउँपालिका वडा नम्बर 9 वरिष्ठजन सूर्य प्रसाद ओलीको हो। यस्ता आवाजहरू, यस्ता कला अनुभव बिस्तारै बिस्तारै लोप हुन लागेका छन्। तसर्थ संरक्षण स्वरूप हामीले कार्यक्रम मार्फत प्रस्तुत गरेका छौँ। गाउँको आफ्नै लोक संस्कृति हुन्छ, संस्कृतिको छुट्टै पहिचान, महत्व र कार्य हुन्छ। आवश्यकता, भौगोलिक अवस्था, जातीय बनोट, मूल्य मान्यता आदिले संस्कृतिको निर्धारण गर्छ। कार्यक्रम सुनौलो बिहानीमा अब भने लोक संस्कृतिका अर्का संरक्षक भीमेश्वर नगरपालिका जिलु फसिभै निवासी ज्येष्ठजन जो उमेरमा 96 वसन्त पार गरिसक्नु भएको छ, भजन प्रवीणको नामले परिचित हुनुहुन्छ। कृष्ण प्रसाद चौलागाईको वर्तमान आवाज कस्तो रहेको छ, उहाँको आवाजमा सजिएको श्लोक तपाईँलाई थाहा छ।
1: सिमैको बोलाउँछ वंशीहरूको सिंह बाँचेपछि सेती शान्त भएर जान्छ पछि जो आओस् कुमल कसी मेरा जो असुरले अति वर्तमान
0: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले राशि फलाउँछ रेडियो सैनिकबाट प्रसारण हुने कार्यक्रमका झलकहरू, त्यसै गरी लोक संस्कृतिमा आधारित रहेर दोलखाको भेग र भूगोलमा रहेका ज्येष्ठजनहरूको मुखार बिन्दुबाट प्रकट भएका आवाजहरू पनि तपाईँलाई सम्प्रेषण गरिरहेका छौ। हामी लोक संस्कृतिमा धनी छौ, लोक संस्कृतिको छुट्टै पहिचान र महत्व छ। संसारकै धनी देश नेपाल हो लोक संस्कृतिको दृष्टिकोणले हेर्ने हो भने, तर पछिल्लो समय लोक संस्कृतिमा निराशा बढ्दै गएको छ। पछिल्ला पुस्ताहरूले यसलाई सिरुपर नगरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरिरहेका छन्। त्यसैले लोक संस्कृतिको आफ्नै मौलिकता छ, यसलाई कसैले पनि भुल्नु हुँदैन भन्ने हामी सबैको अनुरोध हो। जगेर्नका लागि सबै नेपाली एकजुट हुनुपर्छ। युवा पुस्ता पाश्चात्य गीत संगीतमा भन्दा पनि आफ्ना मौलिकता बचाउन लाग्न सके मात्रै नेपालको संस्कृति जोगिन्छ। अहिलेको पुस्ता रोजगारी र अध्ययनका लागि सहर तथा विदेशमा बस्ने गरेका छन्। यसकारण अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई राम्रोसँग संस्कृति हस्तान्तरण गर्न पाएन। पछिल्लो पुस्ताले विदेशी संस्कृतिको देखासेखी गर्नु भएको छ। संस्कृतिको संरक्षण गर्नु सचेत नागरिकको कर्तव्य हो। देखासेखीको नाउँमा पश्चिमी संस्कृतिको अनुसरण गर्दा हाम्रो पहिचान बोकेका मौलिक संस्कृति इतिहासमा मात्रै सीमित हुने होइनन्। अब पहिचान जोगाउन संस्कृतिको संरक्षणमा जुट्नुपर्छ भन्दै कार्यक्रम सुनौलो बिहानीको अन्तिम भागमा आइपुगेका छौं। भोलि बिहान फेरि पनि हामी यी र यस्तै सवाल र प्रसंगका साथ तपाईँ सामु उपस्थित हुने नै छौं। कार्यक्रम सुनौलो बिहानी तपाईँलाई कस्तो लाग्छ? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन अनुरोध गर्छौ। तपाईँको गाउँटुर बस्तीमा पनि यस्ता अब्बल दृष्टजन हुनुहुन्छ जसको मौलिकता छ, भजन कीर्तनका पारखी हुनुहुन्छ, हामीसम्म सम्पर्क गराएर संरक्षणका लागि हातेमालो गर्न अनुरोध गर्छौ। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको यो सुन्दर बिहानीबाट हामी सम्पूर्ण कार्यक्रम निर्माण टोली बिदा माग्छौ। नमस्कार।

0: ए माइला गुरुजी।
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
0: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-37-15-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। रसुवा बाढ़ीमा ज्यान गुमाउनेको सम्झनामा भदौ 22 गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। भोटेकोसी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1294 पुग्यो, 5053 जना सम्पर्क विहीन, खोजी कार्य जारी। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ी प्रभावितका लागि राहत र उद्धारसँगै सामाजिक मनोसामाजिक परामर्श आवश्यक देखिएको मनोविज्ञहरूको भनाई। र बाढ़ीका कारण हराइरहेका दोलाखाली नागरिकहरूको आफन्तको डीएनए परीक्षण शुरू।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। रसुवाको भोटेकोसी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1294 जनाको सफेला परेको छ भने 5053 जना अझै सम्पर्कविहीन हुनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13095 जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणको अनुसार बाढ़ीपछि घाइते तथा प्रभाव गरिए अहिलेसम्म 5663 जनाको उपचार गरिएको छ। रसुवा नुवाकोट धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4627 जनाले सुरक्षित आश्रय लिइरहनु भएको छ। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढ़ाइरहेको प्राधिकरणले जनाएको छ। भोटेकोसी नदीमा आएको बाढ़ीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि सुरक्षा निकाय, स्थानीय तह, विभिन्न सरकारी तथा गैर सरकारी निकाय खोजी, उद्धार, उपचार, राहत र पुनर्स्थापनामा निरन्तर सक्रिय रहेका छन्। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ी प्रभावितका लागि राहत र उद्धारसँगै मनोसामाजिक परामर्श आवश्यक देखिएको मनोविज्ञले बताउनु भएको छ। मानसिक अस्पताल लगनखेलका वरिष्ठ कन्सल्टेन्ट साइक्री डाक्टर ईश्वरी खनालले सामान्य मानसिक समस्या भएका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श र कड़ा किसिमका लक्षण देखिएका मनोविज्ञबाट उपचार गराउनु पर्ने आवश्यक औल्याउनु भएको छ। जनधनको ठूलो क्षतिसँगै बाढ़ी आएपछि प्रभावित व्यक्तिमा तत्काल छटपटी मन उदास हुने, कसैसँग बोल्न मन नलाग्ने, भविष्यमा के हुने हो भन्ने चिन्ता व्याप्त भएको डाक्टर खनालले बताउनु भए केही समय हप्ता 10 दिनपछि मनमा के गरौं कसो गरौं भन्ने सोच नरमाइलो हुन सक्छ। यो समस्या लामो समयसम्म रह्यो भने एन्जाइटिक डिप्रेशन, पोस्ट ट्रमाटिक स्टेट डिसअर्डर जस्ता समस्या देखिन सक्छन्। दीर्घ रोगीको समस्या बढ़न सक्ने भएकाले उहाँहरूले पनि परामर्श लिनुपर्छ। उहाँले भन्नुभयो, भदौ 10 गते पछिको बाढ़ीपछि मानसिक अस्पताल लगनखेलमा उपचारको लागि आउने बिरामीको संख्या बढ़िरहेको उहाँले बताउनु भएको छ। बाढ़ीले औषधि बगाएर लगेका बिरामी पनि फलोअपका लागि आउनु भएको उहाँले बताउनुभयो। गृह मन्त्रालयले सहसचिव र उपसचिवहरूको सरुवा तथा पद स्थापना गरेको छ। शुक्रबारको मन्त्री स्तरीय निर्णय अनुसार 14 जना सहसचिव र 9 जना उपसचिव गरी 23 जना कर्मचारीको सरुवा गरिएको हो। सरुवा सँगै झापा, सुर्खेत, बारा, गोर्खा, रौतहट, दोलखा, पर्वत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओ फेरिनु भएको छ। मन्त्रालयका अनुसार सहसचिव श्रवण कुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारी मा सरुवा गरिएको छ। झापाका सीडीओ शिवराम गेलाललाई भने गृह मन्त्रालय तानिएको छ। यसै गरी महेन्द्र कुमार सापकोटालाई सुर्खेत, डाक्टर खगानन्द अधिकारीलाई बारा, धर्मेन्द्र कुमार मिश्रालाई गोर्खा, रेखा कडेललाई दोलखा, गंगा बहादुर छेत्रीलाई पर्वत र लक्ष्मी प्रसाद पौडेललाई रौतहतको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ। सहसचिव ऋषिराम तिवारीलाई लागू औषध नियन्त्रण विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ। अब एकैछिन व्यापारिक विश्राम।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
0: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र DSTC नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।

0: नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखारा आसपासका स्थानीय गतिविधिहरू। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण हराइरहेका दोलखाली नागरिकहरूको पहिचान सजिलो बनाउनको लागि दोलखामा डीएनए परीक्षण शुरू गरिएको छ। बाढ़ीमा पनि सम्पर्कविहीन हुनुभएका दोलखाली नागरिकहरूको पहिचान सजिलो बनाउनको लागि जिल्ला प्रहरी कार्यालय दोलखाको सिफारिशमा पशुपति चौलागाई स्मृति अस्पताल दोलखामा डीएनए परीक्षण नमूना संकलन अस्तिबाट शुरू गरिएको दोलखाका प्रहरी निरीक्षक किरण लोपचन्दले जानकारी दिनुभयो। उहाँका अनुसार आफन्तहरूले हराइरहेका व्यक्तिको डीएनए प्रोफाइल तुलना गर्नको लागि बाबु आमा छोरा वा छोरी मध्ये कुनै एकजनाको ताजा रगतको नमूना उपलब्ध गराउनु पर्नेछ भने नमूना संकलनको लागि आफन्तहरूले दुई प्रति पासपोर्ट साइजको फोटो सहित जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। बाढ़ीपछि फेला परेका बिमारी शीर्षक वा शरीरका विभिन्न अंगहरूको सही पहिचान र शनाखत सुनिश्चित गर्ने उद्देश्यले जिल्लामा पनि आफन्तलाई डीएनए नमूना संकलन उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय दोलखाले आग्रह गरेको छ। बाढ़ीमा परि दोलखामा हालसम्म 50 जना व्यक्तिहरू सम्पर्कविहीन रहनु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाको लागि सिंगटी हाइड्रो इनर्जी लिमिटेडले 20 लाख रूपियाँ सहयोग गरेको छ। बाढ़ीका कारण रसुवा, धादिङ, नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको अवस्थामा पीड़ित परिवारलाई राहत तथा उद्धार पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 20 लाख रूपियाँ जम्मा गरेको हो। दोलखा उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष तथा व्यवसायी सुन्दर कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,11,111 रूपियाँ सहयोग गर्नु भएको छ। सिर्जना कन्स्ट्रक्सन एण्ड सप्लाइज प्राली चरीकोटका संचालक समेत रहनुभएका कार्कीले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गर्नु भएको हो। दोलखाको चिरी नगरपालिका नम्बर 5 रहेको सरस्वती सामुदायिक माध्यमिक विद्यालयका बालबालिकाले बाढ़ी पीड़ितका लागि 12,670 रूपियाँ सहयोग संकलन गर्नु भएको छ। कक्षा 10 अध्ययनरत बालबालिकाको पहलमा कक्षा 1 10 अध्ययनरत विद्यार्थीबाट उक्त रकम संकलन भएको हो। विद्यार्थीबाट संकलित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिसकिएको विद्यालयले जनाएको छ। काभ्रेको चौडी देउराली गाउँपालिका वडा नम्बर 5 रूखो रूखमा मन्दिरको घण्टी झुण्डाउने क्रममा विद्यालयको पिल्लर गेटबाट खसेर एक पुरूषको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रुद्र प्रसाद गौतम रहनु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लान्चोकको सूचना अधिकारी रविन विष्टको अनुसार महाकाली देवी मन्दिरमा पूजा गर्न जाने क्रममा गौतमले पिपलको रूखमा घण्टी झुण्डाउने प्रयास गर्नुभएको थियो। घण्टी झुण्डाउन सहज होस् भन्ने उद्देश्यले उहाँ जागृत माध्यमिक विद्यालयको करिब 6 फिट अग्लो पिल्लर गेटमा चढ़नु भएको थियो। सोही क्रममा लडेर घाइते हुनु भएको उहाँको उपचारको क्रममा मृत्यु भएको हो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाको लागि रामेछाप नगरपालिकाले 40 लाख रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार भदौ 10 गते भोटेकोशीमा आएको अकल्पनीय बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरेको हो। रसुवामा हालै आएको भीषण बाढ़ीका कारण प्रभावित भएकाहरूको उद्धार राहत तथा भौतिक पूर्वाधार निर्माणको लागि धुलिखेल नगरपालिका वडा नम्बर 11 निवासी रवि तिजालले नेपाल सरकारलाई 1,11,111,111 रूपियाँ हस्तान्तरण गर्नु भएको छ। तिजालले अर्थमन्त्री डाक्टर स्वर्णिम बुवाकले मार्फत उक्त रकम बराबरको चेक नेपाल सरकारलाई हस्तान्तरण गर्नु भएको हो। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण चीनतर्फ फँसेका थप 155 जना नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किनु भएको छ। चिनिया पक्षले उनीहरूलाई सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीहरूलाई जिम्मा लगाएको हो। बाढ़ीपछि चीनतर्फ फँसेका नेपालीलाई स्वदेश फर्काउने क्रममा पहिलो दिन बिहिबार 114 जना र दोस्रो दिन शुक्रबार 155 जना नेपाल आइपुग्नु भएको हो। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार नेपाल आएका 155 जना मध्ये 45 जना रसुवाका नागरिक छन्, त्यस्तै दाहदिङको एक र काठमाण्डुका 9 जना रहेको उहाँले जानकारी दिनुभयो। चिनिय पक्षले नेपाल फर्काइएका नागरिकको राहदानी नम्बर लगायतका आवश्यक विवरण समेत नेपाली अधिकारीहरूलाई उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो। नेपाल आइपुगेका नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरेपछि काठमाण्डु लगिनेछ। अब आजको मौसम सम्बन्धी जानकारी। पछिल्लो 6 घण्टामा पाल्पाको अर्सलेमा 70.6 मिलिमिटर पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा कोशी, बागमती र मध्य प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज बिहान चितवनको तिर्सुली, कालीखोला क्षेत्र, पर्वत, लमजुङ लगायतका एक दुई ठाउँमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार तिर्सुलीको कालीखोला क्षेत्रमा पछिल्लो एक घण्टामा 16.2 मिलिमिटर वर्षा मापन भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले लमजुङको मस्याङडी नदी बकुण्डेबेसीको जल मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेकाले नदी तल्लुतटीय क्षेत्रका बासिन्दालाई अहिले बिहानसम्म उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज दिउँसो कोशी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको तराईका भागका धेरै तथा मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराईका भागका केही ठाउँमा मध्य वर्षको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईको भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1294 पुग्यो। 5053 जना सम्पर्कविहीन, खोजी कार्य जारी। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी प्रभावितका लागि राहत र उद्धारसँगै मनो सामाजिक परामर्श आवश्यक देखिएको मनोविज्ञको भनाई र बाढ़ीका कारण हराइरहेका दोलाखाली नागरिकहरूको आफन्तको डीएनए परीक्षण दोलखामा शुरू। हवस् त, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076

0: विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बाल बालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बाल बालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
5: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841570970।
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992।
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
9: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841570969। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
9: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
1: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
0: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते, ठुलोपातल, चिपचिपे। क्षेत्र साविक ठुलोपातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8, 9। भदौ 26 गते ठुलोपातल निगाले। साविक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
1: भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते रोयल बैंक्वेट जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू, र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो।
0: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
1: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका, क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
0: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 0-49-411-030, नामदु सेवा केन्द्र नामदु 98-51-32-21-36, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-51-32-21-37, जुंगु सेवा केन्द्र जुंगु 98-51-32-21-41, चरीकोट सेवा केन्द्र चरीकोट 98-51-32-21-34, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-51-32-21-47।
1: भेषबहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर गाउँपालिका, दोलखा।

0: Mania.
1: Extreme energy drink.
0: श्री कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाएक पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
0: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
2: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति र नेटको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा।
0: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी। मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, कार्यक्रम सभा उद्घाटन, उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि। असोज 7 गते मध्याह बाह्र बजेदेखि अपराह्न 4:30 छहरा चौतारो मलेपु क्षेत्रीय सभा मलेपु टोल सबै। असोज 7 गते मध्याह 12:30 दिउँसो 2:30 श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा टोरीखेत झमार्सी सितका ठूलाखेत। असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दुडडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कात्तिके कालीमाटी। असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर।
2: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्द्रावती गाविसको माथिल्लो भेग। असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से डिडाकाउले पोखरी र नामथजोर। असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली। असोज 8 गते मध्याह 12:30 अपराह 4 बजेसम्म मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भट्टेली चिसा पानी ढुङ्गे निवारे भवटिनी। र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू।
0: पुनश्च साधारण सभामा उपस्थित हुने स्थिर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क नम्बर 9853161224 र 9748428877। पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचो गाउँपालिका 8 सुनखानी दोलखा।
3: जागिर खाने मौका त आएको थियो नि,
4: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
2: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रममा आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासको समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल भदौ महिनाको 20 गते शनिबार आज प्रकाशित पत्र पत्रिकाले बाढ़ी प्रभावितमा मानसिक समस्याको खतरा, दशौं दिनमा सुरुङबाट दुईको उद्धार, मृत्यु जितेर फर्किएका संजय र कवीरका परिवारमा खुशीको भेला, 14 सहसचिव, 9 उपसचिवको सरूवा, विभिन्न जिल्लामा सीडीओ फेरिए, मोरङ कारागारभित्र झडप, 19 कैदीबन्दी निकालियो, रसुवा बाढ़ीमा ज्यान गुमाएकाको सम्झनामा 22 गते राष्ट्रिय शोक मनाउने लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। मोरङ कारागारभित्र झडप, 19 कैदीबन्दी निकालियो। जिल्ला कारागार मोरङमा कैदीबन्दीबीच झडप भएको छ। विराटनगर 8 रहेको कारागारमा शुक्रबार दिउँसो दुई पक्षबीच झडप भएको हो। झडपपछि 19 कैदीबन्दीलाई बाहिर निकालिएको मोरङका प्रहरी प्रमुख कविता कटवालले जानकारी दिनुभयो। उहाँका अनुसार बी ब्लकमा 19 निकालिएको हो। कैदीबन्दीलाई यातना दिएको र रकम वसुली गरेको भन्दै अर्को पक्षले चौकीदार विशाल निरौला पक्षलाई आरोप लगाएपछि झडप भएको थियो। बी ब्लकमा यसअघि प्रहरीलाई प्रवेश निषेध गरिएको थियो। प्रहरी बी ब्लकमा प्रवेश गर्दा कैदीबन्दीको समूहले विरोध जनाउँदै नाराबाजी गरेको थियो। शुक्रबार 19 कैदीलाई बाहिर निकालेपछि कारागारको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार कारागारबाट निकालिएका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ। यो खबर आज अनलाइन खबरले लेखेको छ। सरकारले रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने भएको छ। मन्त्री परिषदको बैठकले राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बाढ़ीको 13 दिन यही भदौ 22 गते सोमबार सरकारले शोक दिवस मनाउन लागेको हो। त्यस दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेको नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय भएको छ। यसअघिको वर्ष भदौ 23 र 24 गते भएको नव युवा आन्दोलन र शहीदको सम्मानमा 23 गते देशभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ। यस्तै सरकारबाट भोटेपछि बाढ़ीबाट प्रभावित नागरिक उद्धार तथा राहतको लागि एसियाली विकास बैंक एडीबीबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अर्थात 75 करोड़ 48 लाख रूपियाँ अनुदान स्वीकार गर्ने समेत निर्णय भएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। 10 दिनमा सुरुङबाट दुईको उद्धार, मृत्यु जितेर फर्किएका संजय र कवीरका परिवारमा खुशीको भेला। भोटेपछि बाढ़ीमा सम्पर्कविहीन भएको 10 दिन परिवारमा न भोक थियो न निन्द्र। हरेक पल एउटै प्रार्थना, कतैबाट सुखद खबर आओस् आशाको त्यान्द्रो समातेर आफन्तजन दिन गन्दै थिए। कृष्ण अष्टमीको बिहान अचानक आएको खबर अप्रत्याशिलो जस्तो थियो। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका नेपाल विद्युत प्राधिकरणका कर्मचारी संजय शाह र कवीर महर्जन जीवितै भेटिनुभयो। तर खबर सत्य थियो। भोटेपछि बाढ़ीपछि पीड़ाले थलिएको परिवारमा यही खबरले खुशीको भेल ल्याइदियो। बाढ़ीले तहस नहस पारेको त्रिशुली 3A को सुरुङमा 10 दिनसम्म जीवित र जीवन र मृत्युबीच संघर्ष गर्नुभएका संजय र कवीरलाई सकुशल उद्धार गरिनुलाई धेरैलाई चमत्कार लाग्यो। तर परिवारको लागि त्यो आफ्नो पान्छे पाएको दोस्रो जीवन अर्थात पुनर्जन्मको क्षण थियो। आयोजनाको पावर हाउसमा कार्यरत संजय र कवीरलाई सेना सहितको प्राविधिक टोलीले हिजो बिहान 8:55 बजे सकुशल उद्धार गरेको थियो। मेकानिकल इन्जिनियर संजय 3 वर्षदेखि र मेकानिकल सुपरभाइजर कवीर करिब 18 वर्षदेखि प्राधिकरणमा कार्यरत हुनुहुन्थ्यो। गत भदौ 10 को प्रलयकारी बाढ़ीमा हराएका परिवार बेचैन हुनुहुन्थ्यो। यही बेचैन बेच गुज्रिरहेको थियो। सप्तरीको तिला थिए कोइलाडी गाउँमा 5 का 55 वर्षीय राम सफल शाह र उनकी 55 वर्षीय पत्नी
राम सफलका छोरा हुन्। कृष्ण जन्म अष्टमीको दिन भगवानको पूजा आजको काममा व्यस्त रहेका राम सफलका दम्पतिले हराइरहेको छोराको उद्धारको खबर पाएपछि हर्षकमा आँसु थाम्न सक्नु भएन। सिन्हाले उद्धार गरेको फोटो र भिडियो बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल थिए। राम फलले पनि मोबाइलमा फोटो भिडियो देखेर छोराको उद्धार गरेको थाहा पाउनु भएको थियो। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। बाढ़ी प्रभावितमा मानसिक समस्याको खतरा। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी प्रभावितका लागि राहत र उद्धारसँगै मनो सामाजिक परामर्श आवश्यक देखिएको छ। मनोविज्ञहरूले बताउनुभयो। मानसिक अस्पताल लगनखेलका वरिष्ठ कन्सल्टेन्ट साइक्रियाट्रिस्ट डाक्टर ईश्वरी खनालले सामान्य मानसिक समस्या भएका व्यक्तिलाई मनो सामाजिक परामर्श कड़ा किसिमका लक्षण देखिएमा मनोविज्ञबाट उपचार गराउनुपर्ने अवस्था औल्याउनुभयो। जनधनको ठूलो क्षतिसँगै बाढ़ी आएपछि प्रभावित व्यक्तिमा तत्काल छटपटी मन उदास हुने, कसैसँग बोल्न मन नलाग्ने, भविष्यमा के हुने हो भन्ने चिन्ता व्याप्त भएको मनोविज्ञ डाक्टर खनालले बताउनुभयो। केही समय हप्ता दिनपछि मनमा के गरौं कसो गरौं भन्ने सोच आइरहन सक्छ, उहाँले भन्नुभयो। अस्पतालले स्थलगत रूपमा नुवाकोटको बटर, त्रिशुली र काठमाण्डुको स्वयम्भू स्थित होल्डिङ सेन्टरमा पुगी बाढ़ी पीड़ितलाई मनोसामाजिक परामर्श समेत दिइरहेको छ। डाक्टर खनालका अनुसार उद्धारसँगै बिछोड़मा पर्नुभएका आफन्तलाई एक आपसमा जोड़न सक्ने माध्यम सबैको साथ जरूरी छ। राज्य नागरिक समाज आफन्त साथीभाइ हामीसँगै हुनुहुन्छ भन्ने कुरामा बाढ़ी प्रभावितलाई विश्वस्त पार्नु जरूरी छ, उहाँले भन्नुभयो। यो खबर आज गोर्खापत्रले लेखेको छ। भोटेपछि बाढ़ी ज्यान गुमाउनेको संख्या 1294, 5053 जना सम्पर्कविहीन। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1294 जनाको शव फेला परेको छ भने 5053 जना अझै सम्पर्कविहीन हुनुहुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13095 जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणको अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5663 जनाको उपचार गरिएको छ। रसुवा, नुवाकोट, धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढ़ाइरहेको पनि प्राधिकरणले जनाएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैर सरकारी निकाय खोजी, उद्धार, उपचार र राहतमा निरन्तर खटिरहनु भएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। 14 सहसचिव, 19 उपसचिवको सर्व विभिन्न जिल्लामा सीडीओ फेरि लगायतको समाचारलाई आज रातो पार्टीले लेखेको छ। गृह मन्त्रालयले सहसचिव र उपसचिवको सरुवा तथा पद स्थापना गरेको छ। शुक्रबारको मन्त्री स्तरीय निर्णय अनुसार 14 जना सहसचिव र 9 जना उपसचिव गरी 23 जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो। यससँगै सरुवासँगै झापा, सुर्खेत, बारा, गोर्खा, रौतहट, दोलखा, पर्वत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओहरू फेरिनु भएको छ। मन्त्रालयको निर्णय अनुसार सहसचिव श्रवण कुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीमा पद स्थापना गरिएको छ। झापाका सीडीओ शिवराम गिलाललाई भने गृह मन्त्रालयमा तानिएको छ। यस्तै महेन्द्र कुमार सापकोटालाई सुर्खेत, खडानन्द अधिकारीलाई बारा, धर्मेन्द्र कुमार मिश्रलाई गोर्खा, रेखा खण्डेललाई दोलखा, गंगाबहादुर छेत्रीलाई पर्वत, लक्ष्मी प्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ। सहसचिव ऋषिराम तिवारीलाई लागू औषध नियन्त्रण विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ। यस्तै रौतहटको सीडीओ दिनेश सागर भूषाल, गोर्खाका तुलसी बहादुर श्रेष्ठ, दोलखाका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत तानिएको छ। 9 जना उपसचिवको सरुवा हुँदा केही साना जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि फेरिनु भएको छ। फुलेश्वर अर्याललाई भोजपुर, नवराज
बराललाई जाजरकोट, महेश कुमार गुरूङलाई खोटाङ, वन्दना केसीलाई सल्यान, गणेश गैरेलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ। त्यस्तै अमर बहादुर ओलीलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी र देवराज फयाललाई डडेलधुराको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण हराइरहेका दोलखाली नागरिकको पहिचान सजिलो बनाउनको लागि दोलखामा डीएनए परीक्षण शुरू गरिएको छ। बाढ़ीमा परि सम्पर्कविहीन हुनुभएका दोलखाली नागरिकको पहिचान सजिलो बनाउनको लागि जिल्ला प्रहरी कार्यालय दोलखाको सिफारिशमा पशुपति चौनागा स्मृति अस्पताल दोलखामा डीएनए परीक्षणको नमूना अस्तिबाट शुरू गरिएको। दोलखाका प्रहरी निरीक्षक किरण लोपचन्दले जानकारी दिनुभयो। उहाँका अनुसार आफन्तले हराइरहेका व्यक्तिको डीएनए प्रोफाइलसँग तुलना गर्नको लागि बाबु आमा छोरा वा छोरीमध्ये कुनै एकजनाको ताजा रगतको नमूना उपलब्ध गराउनुपर्नेछ भने नमूना संकलनको लागि आफन्तले दुई प्रति पासपोर्ट साइजको फोटो सहित जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनको लागि सिंहटी हाइड्रो इनर्जी लिमिटेडले 20 लाख रूपियाँ सहयोग गरेको छ। बाढ़ीका कारण रसुवा, धादिङ, नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको अवस्थामा पीड़ित परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 20 लाख जम्मा गरेको हो। दोलखा उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष तथा व्यावसायी सुन्दर कार्कीले प्रधानमन्त्री दैविक प्रकोप कोष उद्धार कोषमा 1,11,111 रूपियाँ सहयोग गर्नुभएको छ। सिर्जन कन्स्ट्रक्सन एण्ड सप्लाई प्रणाली चोरीकोटका संचालक समेत रहनु भएको कार्कीले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गर्नुभएको हो। दोलखाको चिरे नगरपालिका नम्बर 5 रहेको सरस्वती सामुदायिक माध्यमिक विद्यालय का बाल बालिकाले बाढ़ी पीड़ितका लागि 12,670 रूपियाँ सहयोग गर्नुभएको छ। कक्षा 10 अध्ययनरत बाल बालिकाको पहलमा कक्षा 1-10 अध्ययनरत विद्यार्थीबाट उक्त रकम संकलन गरिएको हो। विद्यार्थीबाट संकलन भएको रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिसकिएको विद्यालयले जनाएको छ। काभ्रेपलाञ्चोको चौडी देउराली गाउँपालिका नम्बर 5 रूखमा मन्दिरको घण्टी झुण्डाउने क्रममा विद्यालयको पिल्लरको गेटबाट खसेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रुद्र प्रसाद गौतम रहनु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टको अनुसार महाकाली देवी मन्दिरमा पूजा गर्न जाने क्रममा गौतमले पिपलको रूखबाट घण्टी झुण्डाउने प्रयास गर्नुभएको थियो। सोही क्रममा लडेर घाइते हुनुभएको उहाँको उपचारको क्रममा मृत्यु भएको हो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाको लागि रामेछाप नगरपालिकाले 40 लाख रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार भदौ 10 गते भोटेकोशीमा आएको अकल्पनीय बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै सहयोग घोषणा गरिएको हो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धार पुनर्स्थापनको लागि रसुवामा हालै आएको भीषण बाढ़ीका कारण प्रभावित भएकाहरूको उद्धार, राहत तथा भौतिक पूर्वाधार निर्माणको लागि धुलखेल नगरपालिका नम्बर 11 निवासी रवि दितालले नेपाल सरकारलाई 1,11,111 रूपियाँ सहयोग हस्तान्तरण गर्नुभएको छ। दितालले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले मार्फत उक्त रकम बराबरको चेक नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको हो। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण चीनतर्फ फँसेका थप 155 जना नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किनु भएको छ। चिनिया पक्षले उहाँहरूलाई सुरक्षित रूपमा सिन्धुपाल्चोको तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीहरूलाई जिम्मा लाएको हो। बाढ़ीपछि चीनतर्फ खस्नुभएका नेपालीलाई स्वदेश फर्काउने क्रममा पहिलो दिन बिहिबार 114 जना र दोस्रो दिन शुक्रबार 155 जना नेपाल आइपुग्नु भएको सिन्धुपाल्चोका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभयो। हवस् त, यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्ने विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
2: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल साडुबाटो चरीकोट।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनु भएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। पौरखी कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
0: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई आआफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकाडेमी भीमेश्वर नगरपालिका 6 दोलखा।
0: साधारण सभाका कार्यक्रमहरू वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,
2: विनियम संशोधन सम्बन्धमा आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पुनर्लेखन सम्बन्धमा, ऋण नीति कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा,
0: उत्कृष्ट शेर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा, सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा, निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध।
2: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका शीर्ष सदस्यहरूका छोरा छोरी मध्ये 2082 सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरू मध्ये छात्रतर्फ एकजना र छात्रातर्फ एकजनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा लब्धाङ्ग पत्र संस्थाको कार्यालय वा संस्थाको इमेल pourakhi076@gmail.com पठाउनु हुन अनुरोध छ।
0: साथै सम्पूर्ण शेर सदस्यहरूलाई आफ्नो बचत तथा ऋणको किस्ता नियमित गर्नुहुन अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित नबुझाउने शेर सदस्यहरूलाई साधारण सभामा भत्ता सुविधा प्रदान नगरिने बेहोरा समेत जानकारी गराइन्छ। बाल सदस्यहरूलाई बचत खातामा नै शैक्षिक प्रोत्साहन खर्च उपलब्ध गराइने हुँदा उपस्थित हुनु नपर्ने बेहोरा समेत जानकारी गराइन्छ। साथै उक्त दिन शेर सदस्य बन्नको लागि विशेष छूट प्रदान गरिएको छ।
2: हरिहर प्रसाद नेउपाने अध्यक्ष पौरखी कृषि सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका वडा नम्बर 6 दोलखा।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य,
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814808642। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
5: The Rising Star.
6: Rising Star?
5: Rising Star?
7: Yes, the Rising Star School.
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
7: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
7: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
9: वेस्ट डिजिटल एन्टरटेनिङ द नेसन।

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।
6: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
7: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
7: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
6: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
7: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
6: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
7: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 विसुनटोल। समय बिहान 8 बजेदेखि 10 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97-42-42-75-17। असोज 8 गते, भीमेश्वर नगरपालिका 5 घोकशिला। समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98-44-23-63-23।
6: असोज 9 गते, सैलुङ, सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97-42-42-75-17। असोज 10 गते, सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97-42-42-75-17।
7: असोज 11 गते, सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर। समय

0: सुवर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 औं वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा।
1: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव, स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
3: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ
4: ए साथी हो कसैले थाहा छ त
3: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
5: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
3: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
6: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
5: हाम्रा सेवा तथा सुविधाहरू
3: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844008044 9848073107 र 9855005019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टी खोला चरीकोट दोलखा
7: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ सिट र समय एकदम सीमित छ आजै सम्पर्क गर्नुहोस् तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानीज सुशी तालिम वेटर र वेट्रेस हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा सम्पर्क नम्बर 9841017099 आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल
8: होइन ए हजुरआमा के भयो आइया आइया भन्दै हुनुहुन्छ त सन्चो छैन कि के हो
9: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु बसे उठ्न सकिँदैन उठे बस्न सकिँदैन कहिले हात गोडा दुख्छन् कहिले ज्यान पुरै दुख्छ कहिले रमरम र झमझम हुन्छ अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन
8: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न
9: किन र बाबु उहाँलाई भेटेर के हुन्छ र
8: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने झमझम गर्ने दुख्ने पोल्ने काम्ने छोप्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा वायु देवताको पूजापाठ गर्नु परेमा नवग्रह शान्ति गर्नु परेमा र जालरक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ
7: हजुर, विस्तृत जानकारी को लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-4371-447। विस्तृत जानकारी को लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2 बाबरे कुसावती दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेर सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङ्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्दरवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साविक सुन्दरवती गाविसका सदस्यहरू असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनोट भएका प्रतिनिधि सदस्यहरू अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी नीतको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्बन्धमा
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाका नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिम्चो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98609343 26 98609343 26।
2: क्लासिक लेडिज टेलर्स चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
4: भावपूर्ण श्रद्धाञ्जली। तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे निवासी हाम्रा परम पूजनीय अभिभावक डम्बर बहादुर महतको यही मिति 2083 साल भाद्र 14 गते 76 वर्षको उमेरमा उपचारका क्रममा भएको असामयिक निधनका कारण हामीले हाम्रा अभिभावक र मार्गदर्शक व्यक्तित्व गुमाएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। स्वर्गीय बुबाको भौतिक अनुपस्थितिले हामीलाई संरक्षक विहीन बनाएको यस पीड़ादायी समयमा अन्तिम दाह संस्कारमा संलग्न आफन्तजन विभिन्न माध्यमबाट समानुभूति, समवेदना, साथ समर्थन सहित मनोबल प्रदान गर्नुहुने इष्टमित्र, बन्धु बान्धव लगायत सम्पूर्ण महानुभावहरूमा हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौ। सम्पूर्ण महत परिवार, तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा को सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
3: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चस्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ।
0: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
3: भदौ 29 गते सोमबार गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार चंखु स्वास्थ्य चौकी गौरीशंकर 6 चंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
0: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851-17-63-67, 9863-31-28-10, दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
4: ए माइला गुरुजी।
5: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
4: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
5: चुप।
6: के तपाईँहरू पनि बिना लाइसेन्स

0: दुर्घटनाबाट बचौं र बचाऊ।
1: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: हैन, के एकले गुनगुन गरिराको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
1: यहाँ बोइलर, गिरिराज, लेरस चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला।

0: கேட்கிறோம்.
1: अलिकति खर्च को पनि जो गरेको थिए सामान लिन काठमाडौँ जानै नसकिने भो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
2: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
4: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
5: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
4: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
5: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
4: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
5: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
4: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
5: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
4: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
5: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
4: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
5: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
4: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
4: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड एक्सपिरियन्स सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
5: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
4: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
5: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
4: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका स्थिर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सूर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
5: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कारिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
4: साधारण सभामा उपस्थित हुने स्थिर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0494-421-671 र 0494-421-912।
5: यो रेडियो सैलुङको समय सूचक हो।
0: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो?
2: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
1: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 98666667 र 98510 89677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
4: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौं भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारततर्फ हरिहर क्षेत्र पटना, मातृमोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणा गाउँ, कैटीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी, सम्पर्क नम्बर 98 41 87 09, पान पसल साडो बाटो चरीकोट।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
8: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कस्तो दाँत दुखेको पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
10: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
9: त्यहाँ चाहिँ के हुन्छ नि?
10: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
11: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
12: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धित सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841570079।
9: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
13: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
14: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992।
15: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
16: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
17: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
14: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
17: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841570079। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
14: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
18: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
19: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
18: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
19: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
18: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते, ठुलोपातल चिपचिपे। क्षेत्र साविक ठुलोपातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8, 9। भदौ 26 गते, ठुलोपातल निगाले। साविक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। भदौ 27 गते, नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते, गैरीमुदी जनज्योति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस।
19: भदौ 29 गते, जुगु नीलकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते, क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते, मार्बु वडा कार्यालय, बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते, चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते, रोयल बैंकोट, जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। र भदौ 5 गते, मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो।
18: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
19: मिति 2083 साल श्रावण 22 गते सम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
18: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने।
19: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
18: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
19: 2083 असार मसन्त सम्म नियमित बचत गरेको हुनुपर्ने।
18: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
19: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका, क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
18: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
19: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
18: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 0-49-411-030, नामदु सेवा केन्द्र नामदु 98-51-32-21-36, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-51-32-21-37, जुंगु सेवा केन्द्र जुंगु 98-51-32-21-41, चरीकोट सेवा केन्द्र चरीकोट 98-51-32-21-34, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-51-32-21-47।
19: बेसबहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर गाउँपालिका, दोलखा।

0: Media Extreme Energy Drink.
1: श्री कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाएक पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
1: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
2: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र नेसको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्यमध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेर सदस्यहरूमध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
1: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी। मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, कार्यक्रम सभा उद्घाटन, उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि। असोज 7 गते मध्याह 12 बजेदेखि अपराह 4:30 सम्म, छहरा चौतारो मलेपू क्षेत्रीय सभा मलेपू टोल सबै। असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म, श्री सिद्का माध्यमिक विद्यालय सिद्का क्षेत्रीय सभा तोरीखेत झमासी सिद्का ठूलाखेत। असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म, भदौरे डुडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कार्तिके कालीमाटी। असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म, क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर।
2: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म, ओडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्दरावती गाविसको माथिल्लो भेग। असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म, सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से ढिडाकाउले पोखरी र नामथजोर। असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सम्म, सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली। असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म, मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी। र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म, श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू।
1: पुनश्च साधारण सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 9851316224 र 9748428877। पर्वत अधिकारी सचिव श्री कालीनाथ बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड, कालिङ्चो गाउँपालिका 8, सुनखानी, दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845848117, 9845555062, 0485405562 र 0494211130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई, रामेछाप, मन्थली।
3: जागिर खाने मौका त आएको थियो नि, तर
4: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा, सम्पर्क नम्बर 9865649926 र गेलसाङ शेर्पा 9816830107।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: शान्ति साथै सवा लाख बत्ती बालेर पूजा पाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने, प्रख्यात गाईकुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईकुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165 98510-66165।
2: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पारे पनि किन दुखेर पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
3: भने? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले चाहिँ उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
4: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510-68595 र 0949-421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510-68595।

0: गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढ़ीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410-1709, 98410-1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
6: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धित सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98-41-57-70-69।
7: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: एस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेश छापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलाखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845448117, 9845555562, 0485405562 र 0949421130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ, रामेछाप, मन्थली।
9: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
10: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
9: डेंगू रोगको रोकथामका उपायहरू:
10: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
10: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
9: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
10: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
11: जनस्वास्थ्य कार्यालय दुलखा।
12: यो रेडियो सैलुङको समय सूचक हो।
13: यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीको 11 दिनमा आज पनि 2 जनाको जीवितै उद्धार। बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1344 जना पुग्यो। 5000 बेपत्ता। नुवाकोटको ताजी नदीमा बेली ब्रिज निर्माण कार्य तीव्र। प्रधानमन्त्री राहत कोषमा 11 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन। संयुक्त राष्ट्र संघद्वारा 7.5 अर्ब सहयोगको आह्वान। बाढ़ी पहिरोपछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्व तयारी कमजोर। अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न माग। एक छाक पुग्ने मासुको 1700 तिर्दा एक सिलिण्डर ग्यासको 2100 महँगो नभएको आयल निगमको तर्क। कंगोमा इबोला नियन्त्रण योजना शुरू। 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने। र एनबीएलमा आज पनि 2 वटा खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार भएको छ। उद्धारकर्मीहरूले 1 जनाको घरबाट र 1 जनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 10 भेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तल्ले घरको 4थो तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्स्पेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 4 सुरुङ मार्गबाट 1 जना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10औं दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार गरिएको थियो। यसैबीच भोटेकोशी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5000 जना भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 5 देवीघाटमा रहेको तादी नदीमा एक्रो बेली ब्रिज निर्माण गरिरहेको छ। नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको 55 जनाको टोलीले 60 मिटर लामो, 5.5 मिटर चौडा र 50 टन भारवहन क्षमताको एक्रो बेली ब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढ़ाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ। भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11.5 करोड़ 56,26,971 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वटा वाणिज्य बैंकमा 8 अर्ब 6 करोड़ 25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। यसैबीच संयुक्त राष्ट्र संघले 4,96,00,000 अमेरिकी डलर अर्थात 7,51,34,00,000 नेपाली रूपियाँको आपतकालीन सहयोग आह्वान गरेको छ। संयुक्त राष्ट्र संघ र उसका मानवीय सहायता साझेदारले भोटेकोशीको बाढ़ी प्रभावित 84,000 भन्दा बढ़ीलाई जीवन रक्षाका लागि आवश्यक सहायता उपलब्ध गराउन आह्वान गरेका हुन्। सरकारको नेतृत्वमा भइरहेको उद्धार तथा राहत प्रयासलाई सघाउन आह्वान गरेको रकमबाट प्रभावित समुदायलाई आकस्मिक नगद सहायता, आश्रय, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाई तथा संरक्षण सम्बन्धी सेवा उपलब्ध गराउन राष्ट्रसंघ र मार्फतका निकायले 4 महिने सहायता योजना सार्वजनिक गरेका हुन्। मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर 1 टुकुचे गाउँ कालीगण्डकी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा परेको छ। गैराति परेको वर्षासँगै कालीगण्डकीमा पानीको बहाव बढ़दा तटबन्ध र तारजालीको पर्खाल भत्काएर नदी गाउँतर्फ पसेको हो। बाढ़ीका कारण स्थानीय स्याउ भण्डारण गर्ने चिस्यान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले बनाएको फोर्स संकलन पूर्वाधार डुबानमा परेका छन्। वडाध्यक्ष सुरेश थकालीका अनुसार भदौ महिनामा मात्रै नदीले 4 पटक धार परिवर्तन गरिसकेको छ। रसुवा बाढ़ीपछि बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक र कृत्रिम मूल्य वृद्धि भइरहेको भन्दै उपभोक्ता अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सृजनले आयोजना गरेको बाढ़ी पहिरोपछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएका चुनौती विषय कार्यक्रममा बोल्दै उपभोक्ता अधिकार कर्मी माधव तिमी सिन्हाले सरकारको फितलो पूर्व तयारीका कारण उपभोक्ता मारमा परेका बताउनुभयो। बजारमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको उहाँको आरोप छ। विशेष गरी खाना पकाउने ग्यासको ढुवानीमा देखिएको समस्या समाधान गर्न राज्यले सबै विकल्पहरू खुल्ला गर्नुपर्ने उहाँको भनाइ छ। सड़क अवरोधका कारण बजारमा सामानको अभाव हुने भन्दै फैलाएका हल्लाको भ्रमण नपर्न आग्रह गर्दै उहाँले सरकारले मुख्य राजमार्गका अवरोध हटाउने र वैकल्पिक मार्गहरू सञ्चालन गर्ने कार्य गरिरहेकाले दाल चामल तरकारी र फलफूल जस्ता अत्यावश्यक वस्तुको अभाव नहुने उहाँले बताउनुभयो। यसैबीच नेपाल ऑयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अरू उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दावी गर्नुभएको छ। बजारमा एक किलो मासुलाई 17-1800 रूपियाँ पर्ने र जुन एक छाक वा एक दिनमै सकिने तर झण्डै 2100 रूपियाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई 2 महिनासम्म पुग्ने उहाँको तर्क छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-4943-33, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू पर्सा राष्ट्रिय निकुञ्जमा सञ्चालित बाघ मित्र अभियान मानव र बाघ बीचको सह अस्तित्व कायम गराउन प्रभावकारी बन्दै गएको निकुञ्जले दावी गरेको छ अभियानको उपलब्धि चुनौती र भावी कार्य दिशाबारे निकुञ्जमा आयोजित सरकारवालाको कार्यशालामा मानव सुरक्षा जोखिम पहिचान र समुदायको सहभागितालाई थप मजबूत बनाउनु पर्नेमा जोड़ दिएको छ अन्तर्राष्ट्रिय मापदण्ड क्याट्स मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा सन् 2022 41 वयस्क बाघ रहेकामा सन् 2026 संख्या बढ़ेर एकत्र पुगेको छ कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघको संख्या वृद्धि हुनु मात्र सफलता नभई निकुञ्ज आसपासका समुदायको सुरक्षा र सकारात्मक सहभागिता उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो यस्तै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अरियाल र जुलोजिकल सोसाइटी अफ लण्डनका प्रतिनिधिहरूले सूचनाको समयमय प्रवाह निरन्तर अनुगमन स्थानीय ज्ञानको उपयोग तथा द्वन्द समयमा तत्काल प्रतिक्रिया जनाउने संयन्त्रलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ अब विदेशको खबर लोकतान्त्रिक गणतन्त्र कंगो र यसका साझेदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्ने 180 दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन् अभियानका लागि 1 अर्ब 30 करोड़ अमेरिकी डलर अर्थात नेपाली रूपियाँ झण्डै 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन र अन्य साझेदारहरूको सहयोगमा सञ्चालित योजनाले आउँदो 6 महिनासम्म इबोला नियन्त्रण प्रतिक्रियाका परिचालन मार्गदर्शनको रूपमा काम गर्ने उद्देश्य राखेको सिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार इबोलाबाट सेप्टेम्बर 2 सम्ममा 6,342 जना संक्रमित भएकामा उनीहरूमध्ये 3,072 जनाको ज्यान गएको छ कंगोमा गएको मे महिनामा आधिकारिक रूपमा घोषणा गरेको इबोला प्रकोप अहिलेसम्म रेकर्ड गरेको सबैभन्दा ठूलो र छिटो लिएको इबोला प्रकोपको रूपमा परिचित भएको छ अब खेल खबर नेपाल भलिबल लीग एनभीएलमा आज पनि दुईवटा खेल हुँदैछन् त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आज हुने पहिलो खेलमा काठमाडौँ रेड्स र मधेस वारियर्स तथा दोस्रो खेलमा सगरमाथा स्न्याट्स र खप्तड फाल्कन्स बीच खेल हुनेछ काठमाडौँ र मधेस बीचको खेल दिउँसो 4 बजी तथा सगरमाथा र खप्तड बीच बेलुका 7 बजी हुनेछ यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई हराउँदै तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 सेटमा हराउँदै विजयी शुरूआत गरेका छन् एनबीएलमा 6 टोली सहभागी छन् नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज लीगको विजेताले 20 लाख रूपियाँ प्राप्त गर्नेछ यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार हो चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक भोटेकोशी बाढ़ीको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1,344 जना पुग्यो 5,000 बेपत्ता प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी संकलन संयुक्त राष्ट्र संघद्वारा 7.5 अर्ब सहयोगको आह्वान बाढ़ी पहिरोपछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्व तयारी कमजोर अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न माग एक छाक पुग्ने मासुको 1700 तिर्दा एक सिलिण्डर ग्यासको 2100 महँगो नभएको आयल निगमको तर्क कंगोमा इबोला नियन्त्रण योजना शुरू 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने र एनबीएलमा आज पनि 2 खेल हुँदै
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैँ भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा। वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
1: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
0: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका स्थिर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कारिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
0: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0949-421 र 0949-421-912।

0: बुम बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
4: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
5: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
4: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
5: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
4: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान: मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिकचिपे। क्षेत्र साविक ठुलोपातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। भदौ 26 गते ठुलो पातल निगाले, साविक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
5: भदौ 29 गते जुगु नीलाकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल भीमेश्वर नगरपालिका कालिङचोक बिगु सैलुङ मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते रोयल ब्याङ्क्वेट जडीबुटी काभ्रे प्लान्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एउबो।
4: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
5: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
4: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधिक भएको हुनुपर्ने।
5: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
4: ऋण कारोबार गरेको भए ऋणको भाखा ननागेको हुनुपर्ने।
5: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
4: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
5: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
4: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
5: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
4: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030, नामदु सेवा केन्द्र नामदु 98-51-32-21-36, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-51-32-21-37, जुंगु सेवा केन्द्र जुंगु 98-51-32-21-41, चरीकोट सेवा केन्द्र चरीकोट 98-51-32-21-34, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-51-32-21-47।
5: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा।

0: Mia, extreme energy drink.
1: श्री कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
1: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
2: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति र नेटको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेष सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा।
1: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी। मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, कार्यक्रम सभा उद्घाटन, उपस्थित हुने शेष सदस्य आमन्त्रित अतिथि। असोज 7 गते मध्याह बाह्र बजेदेखि अपराह्न 4:30 सम्म, छहरा चौतारो मलेपु क्षेत्रीय सभा मलेपु टोल सबै। असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म, श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत। असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म, भदौरे दुडडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कात्तिके कालीमाटी। असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म, क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर।
2: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म, वडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्दरावती गाविसको माथिलो भेग। असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म, सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से ढिडाकाउले पोखरी र नामथजोर। असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सम्म, सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली। असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म, मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी। र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म, श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू।
1: पुनश्च साधारण सभामा उपस्थित हुने स्थिर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क नम्बर 9851316224 र 9748428877। पर्वत अधिकारी सचिव श्री कालीनाथ बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड, कालिङचो गाउँपालिका 8, सुनखानी दोलखा।

0: आपने जागीर खाने मौका तो आको थो ने पर
1: सर सर कहीं सोचे बस्ने होना मारी जागीर को अवसर आको छ भने गएर खाई हाल है
0: आपने अब खाना तो हुन त नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भन्दियो त सकिगो नि
1: हेरा हेरा इनका मोटा बुद्धि जागीर खाना पनि त सिप चाहियो नि त माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आधी सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
4: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना
5: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाइ गत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं
4: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन
5: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल
4: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल
5: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू
4: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र
5: साधारण सभा हुने मिति र स्थानहरू मिति 2083 साल असोज 8 गते भीमेश्वर नगरपालिका 5 विसुनटोल समय बिहान 8 बजेदेखि 10 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17 असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-23-63-23
4: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17 असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17
5: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर समय बिहान 8 बजेदेखि 11 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-23-63-23 असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17
4: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17 असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9942-42-75-17
5: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडे खानी समय बिहान 7 बजेदेखि 9 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17 असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17
4: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72 असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ समय बिहान 8 बजेदेखि मध्याह बाह्र बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23
5: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23 असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24 र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23
4: साधारण सभामा उपस्थित शेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको शेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 98 48 28 75 55 98 44 23 63 23 98 45 75 88 88 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
6: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान। हत्तेरिका फस्यो यार, फेरि
7: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
6: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
8: ए साथी हो, कसैले थाहा छ त?
6: ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पाटी खोलाको
9: हो नि गुरुबा, त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
6: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पाटी खोला चरीकोटतिर लागे है साथी हो।
10: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
9: हाम्रा सेवा तथा सुविधाहरू,
6: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 98 44 00 800 44 98 48 73 107 र 98 510 500 19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटी खोला चरीकोट दोलखा।
5: यो रेडियो सैलुङको समय सूचक हो।
11: अहिले अपराह्नको 4 बजेको छ।

0: अपराह्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालो सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखामा नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा रेखा कडेल आउनुहुँदै पौराखी कृषि सहकारी संस्था दोलखाको 17 वार्षिक साधारण सभा सम्पन्न लगायतका स्थानीय प्रसंग सहित। भोटेकुसी नदीमा बाढ़ी आएको 11 दिनमा आज 2 जनाको जीवित उद्धार। बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको सफेला जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। शुरूमा राष्ट्रिय समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले मानव बेचबिखन तथा उसार प्रसार मुक्त समाज निर्माणको लागि संघ प्रदेश र स्थानीय तहहरूबीच सबै सरकार भएका निकायहरूबीच सहकारी आवश्यक रहेको बताउनु भएको छ। मानव बेचबिखन विरूद्धको 20 राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानव सभ्यताकै कलंकको रूपमा रहेको बताउनुहुँदै यो संगठित अपराधका रूपमा विश्वभर फैलिरहेकाले यसलाई रोक्न सरोकार भएका निकायहरूबीच सहकारी र समन्वय आवश्यक पर्ने उल्लेख गर्नुभएको हो। प्रविधिको सही प्रयोग र सजगता मानव बेचबिखन रहित राष्ट्र निर्माणमा एकीबद्धता भन्ने नाराका साथ आज दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसार प्रसारको प्रवृत्ति प्रकृति स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको बताउनु भएको हो। गएको भदौ 10 गते भोटेकुसी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5,000 भन्दा धेरै नागरिक हराइरहनु भएको छ। अहिलेसम्म 13,098 जनाको उद्धार गरिएको राष्ट्रिय आपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ी पछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5,663 जनाको उपचार गरिएको छ। रसुवा नुवाकोट धादिङमा स्थापना गरिएको 37 होल्डिङ सेन्टरमा 4,627 जनाले सुरक्षित आश्रय लिइरहनु भएको छ। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अगाडि बढ़ाइरहेको पनि प्राधिकरणले जनाएको छ। भोटेकोसी नदीमा बाढ़ी आएको 11 दिनमा आज 2 जनाको जीवित उद्धार गरिएको छ। उद्धार कर्मीहरूले 1 जनाको घरबाट र 1 जनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवित उद्धार गर्नु भएको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाको अनुसार नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तले घरको 4थो तलाबाट भाकी श्रीमती चण्डिका श्रेष्ठको जीवित उद्धार भएको हो। इन्स्पेक्टर सुमन कार्कको कमाण्डको टोलीले श्रेष्ठ उद्धार गरेको हो। यस्तै 216 MW माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 4 सुरूङबाट 1 जना चिनिया नागरिकको जीवित उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10औं दिन माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरूङबाट 2 जनाको जीवित उद्धार गरिएको थियो। कास्कीको माछापोछी गाउँपालिका 1 सादल स्थित निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग एक्सेसको रोड खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका 2 कामदारको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाखरिन बास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको केपी लासगढ़ी गाउँपालिका 1 का 27 वर्षीय किसान राई रहनु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अब स्थानीय प्रसंगहरू। पौराखी कृषि सहकारी संस्था दोलखाको 17 वार्षिक साधारण सभा आज सुदूरमुकाम चरिकोटमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष हरिहर प्रसाद नेउपानेको अध्यक्षतामा भएको सभामा संस्थाका सचिव गोकर्ण बस्नेतले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष गोकर्ण प्रसाद नेउपानेले 28 करोड़ 98 लाख 95 हजार 70 रूपियाँ 61 पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। त्यसैगरी संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक भोला खतिवड़ाले सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। साधारण सभामा उत्कृष्ट कृषक राधिका खण्डका उत्कृष्ट दैनिक बचतकर्ता मोहन रिजाल, उत्कृष्ट मासिक बचतकर्ता रघुनाथ कार्की, उत्कृष्ट बचतकर्ता लीला कुमारी भुयाल, उत्कृष्ट दैनिक ऋणी दुर्गा बहादुर मुगराती, उत्कृष्ट मासिक ऋणी रंजित पोखरेल, ज्येष्ठ शेर सदस्यहरू नील प्रसाद सापकोटा, कल्पना तमाङनी, पूर्व संचालक हरिशरण नेउपाने र उत्कृष्ट व्यावसायिक कृषक कुमार श्रेष्ठ र गत वर्षको एसीमा उत्कृष्ट नम्बर प्राप्त गर्नुहुने शैशव भण्डारीलाई नगदसहित सम्मान गरिएको हो। साधारण सभामा राष्ट्रिय सभाका सदस्य घनश्याम रिजाल, जिल्ला सहकारी संघ दोलखाका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहाल, भविष्य नगरपालिका वडा नम्बर 6 वडा अध्यक्ष नवीन लामा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। सहकारी संस्थामा हाल 4294 जना सर सदस्य आबद्ध हुनु भएको छ। नेपाल प्रेस युनियन दोलखाको 10 जिल्ला अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनको नेपाली कांग्रेसको केन्द्रीय सदस्य अजय बाबु शिवकोटीले उद्घाटन गर्नुभएको थियो। प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफ्लेको अध्यक्षतामा भएको अधिवेशनमा नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, प्रेस युनियन केन्द्रीय सदस्य मित्र भण्डारी, नेपाली कांग्रेस दोलखाका सभापति छवि लामा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश प्रसाद खतिवड़ा, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल, मैतेश्वर गाउँपालिका नम्बर 3 वडा अध्यक्ष कमल अधिकारी, नेपाल विद्यार्थी संघ दोलखाका सभापति सौगत थापा, दोलखा चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष रंगत धोज बुढाचोकी, नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष गीता कृष्ण शर्मा, प्रेस चौतारी दोलखाका अध्यक्ष सृजन कुमार घिमिरे, प्रेस युनियन दोलखाका अध्यक्ष गोकर्ण प्रसाद भण्डारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले सरकारी सेवाबाट राजीनामा दिएसँगै दोलखामा नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा रेखा कण्डेल आउनुहुने भएको छ। गृह मन्त्रालयले गरेको सरूवा तथा पदस्थापना अनुसार रेखा कण्डेल दोलखाको नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा आउनुहुने भएको हो। खोटाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत कण्डेल दोलखामा नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा आउन लाग्नु भएको हो। गृह मन्त्रालयले शुक्रबार गरिएको मन्त्रीस्तरीय निर्णय अनुसार 14 सहसचिव र 9 उपसचिव गरी 23 कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ। यसअघि दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले सरकारी सेवाबाट राजीनामा दिनुभएको थियो। आज दोलखा सहित विभिन्न 47 जिल्ला र आसपासका क्षेत्रका ससाना नदीमा बाढ़ीको मध्यम जोखिम रहेको छ। बाढ़ी पूर्व अनुमान महाशाखाको अनुसार आज दोलखा सहित देशका 47 जिल्ला र आसपास भएर बग्ने ससाना नदीमा बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी महाशाखाको बुलेटिन अनुसार आज दोलखा, सोलखुम्बु, रामेछाप, काभ्रे, प्लाञ्चोक, सिन्धु, पाल्चोक, सिन्धुली आसपासका जिल्ला भई बहने ससाना नदीको बाहप उल्लेखनीय बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। सिन्धुली जिल्लाका विभिन्न संघ संस्था, शैक्षिक संस्था, व्यवसायहरू तथा व्यक्तिबाट रसुवा बाढ़ी पीड़ितलाई सरकार मार्फत सहयोग गर्ने क्रम जारी रहेको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा विभिन्न संस्था, विद्यालय, व्यवसायी तथा व्यक्तिहरूबाट कुल 24,67,767 रूपियाँ रकम जम्मा भएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कार्यालयको आधिकारिक फेसबुक पेजमा सहयोगदाताको विवरण सार्वजनिक गरी सरकारको कोषमा गएको सहयोग रकमको बारेमा जानकारी दिएको हो। कृषि समूहको कृत्य कागजात तयार गरी रामेछाप नगरपालिकामा पेश गरेको कृषि अनुदान रकम लिएको उजुरी परेपछि नेपाल विद्यार्थी संघ रामेछापको उपाध्यक्ष युवराज सुवेदीले लिएको रकम फिर्ता गर्नु भएको छ। उहाँ समेत संलग्न रहेको रामेछाप नगरपालिका 3 साँगुटार स्थित बाकी मेरीमा संचालित अपेक्षा कृषि तथा पशुपक्षी कृषक समूहको नाममा कृत्य कागजात निर्माण गरी रामेछाप नगरपालिकामा कृषि अनुदानको रकम माग गरिएको थियो। समूहले पेश गरेको कागजात अध्ययनै नगरी नगरपालिकाले 3.5 लाख भन्दा बढ़ी अनुदान रकम उक्त समूहलाई दिएको थियो। नगरपालिकाले एक आर्थिक वर्षको एक पटक अनुदान दिएपछि पुनः अर्को आर्थिक वर्षमा नि सोही समूहलाई दिन नमिल्ने निर्णय गरेको भए तापनि उक्त निर्णयको व्यवस्था गर्दै राजनीतिक आडमा सो समूहलाई लगातार 2 आर्थिक वर्ष अनुदानमा रकम प्रदान गरिएको पाइएको थियो। अनुदान रकम लिने उद्देश्यले सुवेदीले 2080 मंगिर 24 गते संस्था गठन गर्ने बित्तिकै समूहलाई सोही आर्थिक वर्ष 2081 मा 1,94,387 रूपियाँ दिएको नगरपालिका ले पुनः आर्थिक वर्ष 2081/82 170,000 रूपियाँ गरी दुई आर्थिक वर्षमा 367,387 रूपियाँ प्रदान गरेको थियो। हवस् त यो खबरसँगै अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
2: सुवर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 17 गते शनिबार। समय बिहान ठिक 10 बजे। स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा।
0: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदै छ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
4: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश पमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी, सम्पर्क नम्बर 98 41 87 09, पान पसल साडो बाटो चरीकोट।
5: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
6: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
5: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843859969 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङचो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
6: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
5: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
6: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
5: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
6: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, दुबाटे पार्टी, दुलखा।
5: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आया।
1: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
0: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
0: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाल रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-4371-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि

0: बाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्द्रवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साविक सुन्द्रवती गाविसका सदस्यहरू असोज 24 गते कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्ययोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिम्चो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो।
3: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। भोटेकोशी नदीमा आएको बाढ़ी आएको 11 दिनमा आज 2 जनाको जीवित उद्धार। बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको सफेला। 5,000 भन्दा धेरै नागरिक सम्पर्क विहीन। खोजी कार्य जारी। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11,05,56,26,000 भन्दा बढ़ी रकम संकलन। पहिचान नभएका 1,030 जनाको शव सुरक्षित रूपमा माटोमुनि गाडियो। र बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट। 11 जनाको ज्यान गयो। अब समाचार विस्तारमा। भोटेकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज 2 जनाको जीवित उद्धार गरिएको छ। सुरक्षाकर्मीले 1 जनाको घरबाट र अर्का 1 जना जलविद्युत आयोजनाको सुरुङबाट जीवित उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाको अनुसार नुवाकोटको विदुर नगरपालिका 2 बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तले घरको 4 तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवित उद्धार भएको छ। इन्सपेक्टर सुमन विकाको कमाण्डको टोलीले राष्ट्रको उद्धार गरेको हो। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशूल 1 जलविद्युत आयोजनाको अडिट चार सुरुङबाट 1 जना चिनिया नागरिकको जीवित उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँहरूलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10 दिनमा माथिल्लो त्रिशूल 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवित उद्धार गरिएको थियो। गएको भदौ 10 गतेको भोटेकोशी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5,000 भन्दा धेरै नागरिक हराइरहनु भएको छ। अहिलेसम्म 13,098 जनाको उद्धार गरिएको राष्ट्रिय व्यापार जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5,663 जनाको उपचार गरिएको छ र सुवा नुवाकोट धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4,627 जनाले सुरक्षित आश्रय लिइरहनु भएको छ। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढ़ाइरहेको पनि प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मानव बेचबिखन तथा ओसार प्रसार मुक्त समाज निर्माणको लागि संघ प्रदेश र स्थानीय तह सहित सबै सरकार भएका निकाय बीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। मानव बेचबिखन विरूद्धको 20 राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानव सभ्यताकै कलंकको रूपमा रहेको बताउनुहुँदै यो संगठित अपराधका रूपमा विश्वभर फैलिरहेकाले यसलाई रोक्न सरोकार भएका निकायहरू सहकार्य र समन्वय आवश्यक पर्ने उल्लेख गर्नु भएको हो। प्रविधिको सही प्रयोग र सजगता मानव बेचबिखन रहित राष्ट्र निर्माणको ऐक्यबद्धता भन्ने नाराका साथ आज दिवस मनाइँदैछ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले 10 दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार गर्न सकेको भए धेरैजनाको ज्यान जोगिने देखिएको टिप्पणी गर्नु भएको छ। चन्द्रलोक प्रतिष्ठानले आज काठमाण्डुमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा बोल्नुहुँदै संयोजक दाहालले यस्तो बताउनु भएको हो। हामी सबैको लागि एउटा विचित्रको परिस्थिति छ। हिजो मात्र 10 दिनपछि टनेलमा रहेका 2 जना नेपालीको सकुशल उद्धार हुनु हामी सबै को निम्ति एकातिर सन्तोषको विषय छ। दाहालले भन्नुभयो अर्कोतिर समयमा उद्धार भएको भए अझै धेरै नागरिकको ज्यान बस्ने रहेछ भन्ने पनि यसले प्रदर्शित गरेको उहाँले बताउनु भएको हो। आउने दिनमा मुख्यतया सरकार अझ बढ़ी जिम्मेवार हुनुपर्ने उहाँले बताउनु भएको छ।
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क

0: होस द राइजिंग स्टार्स को सरीको दोलखा
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
2: नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेखुसी बाढ़ीको समस्या सिर्जना गर्नेबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताउनु भएको छ। एमाले विशेष संगठन कमिटीद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको औद्योगिक राष्ट्रबाट हिमाली मुलुक नेपालले क्षतिपूर्ति पाउनुपर्नेमा जोड़ दिनुभयो। विकसित देशले ठूला ठूला उद्योग र आणविक भट्टीबाट कार्बन उत्सर्जन बढ़ी भई वातावरण परिवर्तन भइरहेको र त्यसको मार नेपाल जस्ता विकासशील देशमा परेको उहाँले बताउनु भएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सामान्य तुल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको जनाएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजुनद्वारा काठमाण्डुमा आयोजित रसुवा बाढ़ीपछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। बाढ़ी पहिरोको कारण यातायातका मुख्य मार्गहरू अवरूद्ध हुँदा आपूर्तिमा केही समस्या देखिए पनि यसलाई समाधान गर्न सरकार क्रियाशील रहेको सुवेदीले बताउनु भएको छ। सरकारले जोखिमयुक्त स्थानको बसोबास सार्ने गरी कानून बनाउने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जोखिमयुक्त स्थानको बस्ती सार्ने सम्बन्धी प्रावधान राखिएको छ। नदी किनार र ताल तलैयाको किनार राष्ट्रिय निकुञ्ज आरक्षे वन क्षेत्र सड़कको मापदण्डभित्र वा अन्य जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका भूमिहीन दलित वा भूमिहीन सुकुम्बासीलाई अन्यत्र बसोबासको व्यवस्था मिलाउनु पर्नेछ। प्रस्तावित विधेयकमा उल्लेख गरिएको छ यो काम प्रस्तावित विधेयक ऐनमा रूपान्तरित भएपछि हुनेछ। तयार विधेयक विधायन र ऐन अनुसार सर्वसाधारणको राय लिन सार्वजनिक गरिएको छ। नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले पेट्रोलियम पदार्थ विशेष गरी खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्य वृद्धिप्रति आपत्ति जनाउनु भएको छ। काठमाण्डुमा नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको रसुवा बाढ़ीपछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएको चुनौती विषयक कार्यक्रममा बोल्नुहुँदै वहाँले नेपाल आयल निगमले गरेको सानो सहयोगको तुलनामा जनतामाथि लादिएको मूल्य वृद्धिको भार अत्याधिक रहेको बताउनु भएको हो। ढीको नाममा निगमले 25,94,400 रूपियाँ बराबरको ग्यास सहयोग गरेको प्रसंग उल्लेख गर्नुहुँदै उहाँले सोही अवधिको मूल्य वृद्धिले काठमाण्डु उपत्यकामा मात्र करोड़ौंको अतिरिक्त आर्थिक भार थपिएको बताउनु भएको हो। अब एकैछिन व्यापारिक विश्राम।
3: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त

0: स्थायी श्रष्टाहरूको मिठो आवाजमा गाइएको यो भजन सँगै आउनु श्रोता अब हामी कार्यक्रमको अर्को प्रस्तुतिको बारेमा छलफल गरौं। अब प्रसारण गर्न लागिएको आजको वचन नामक प्रस्तुति आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट उद्धृत गरिएको हो। आजको वचन नामक पुस्तिका नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका हो। आउनु श्रोता अबको प्रस्तुतिमा हामी पनि यो सन्देश सुनौं र मनन गरौं।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: गलत निर्णय लिनुभन्दा अघिका स्पष्ट संकेतहरू। जयमसी आजको बाइबलले खण्ड अयुबको पुस्तक 34 अध्यायको 4 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, यसैले जे कुरा ठिक छ सो हामी आफै जाँच गरौं र कुन कुरो साँचो र असल छ सो हामी मिलेर निर्णय गरौं। जब तपाईँ गल्ती गर्नुहुन्छ वा गलत निर्णय गर्नुहुन्छ, यदि तपाईँ बुद्धिमान हुनुहुन्छ भने यस्तो प्रश्न सोधेर तपाईँले यसबाट सिक्नुहुनेछ। मैले कहाँ गल्ती गरे? खराब निर्णय गर्नबाट बस्नका लागि तीनवटा तरिका यहाँ छन्। पहिलो, जहाँ तपाईँ रहन उपयुक्त हुनुहुन्न त्यहाँ संलग्न नबन्नुहोस्। निमन्त्रणा बिना मदत गर्नुलाई हस्तक्षेप गर्नु भनिन्छ। तपाईँ जतिसुकै योग्य हुनुभए तापनि, अरू मानिसहरूले काम कुरा जतिसुकै बिगारे तापनि, परमेश्वरले तपाईँलाई नबोलाउनु भएको ठाउँमा प्रवेश गर्नु कहिले असल हुँदैन। आफैलाई सोध्नुहोस्, म आफ्नै जीवनमा कुन कुरादेखि बस्न खोजिरहेको छु जसले मलाई अरू कसैको जीवनको जिम्मा लिन लगाउन चाहन्छ? दोस्रो, निर्णय गर्नु अघि रोकिनुहोस्, सोच्नुहोस् र प्रार्थना गर्नुहोस्। जसले सुन्न अघि नै जवाफ दिन्छ त्यो त्यसको मूर्खता र शर्म हो। त्यो कुरा तपाईँले हितोपदेशको पुस्तक 18 अध्यायको 13 पदमा हेर्न सक्नुहुन्छ। यदि तपाईँ हरेक कुरामा उपलब्धि चाहने व्यक्ति हुनुहुन्छ जसले पर्खनुभन्दा केही न केही गर्नु असल ठान्छ भने, तपाईँले सोच विचार नगरी भावनाको जगमा छनौटहरू गर्न सक्नुहुन्छ अनि त्यसले परिस्थितिलाई खराब बनाउँछ। निर्णय लिँदा मुख्य व्यक्तिहरूलाई समावेश गर्नुहोस् अनि कदम चाल्नु अघि पवित्र आत्माको सल्लाह सुन्नुहोस्। यो कुरा तपाईँले यहुन्नाको पुस्तक 16 अध्यायको 13 पदमा हेर्न सक्नुहुन्छ। तेस्रो, निर्णय लिन धेरै समय नपर्खनुहोस्। यदि तपाईँ सिद्धान्तवादी हुनुहुन्छ भने तपाईँ यहाँ जोखिममा हुनुहुन्छ। तपाईँ गलत छनौट गर्ने बारेमा यति चिन्तित हुनुहुन्छ कि तपाईँले कुनै पनि छनौट गर्नुहुन्न। तर कुनै छनौट नगर्नु पनि वास्तवमा एक छनौट नै हो। तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तसँग नझर्किदिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ। यो कुरा तपाईँले याकुबको पुस्तक 1 अध्यायको 5 पदमा हेर्न सक्नुहुन्छ। उत्तम अवस्थामा तपाईँले अरूको लागि साहस र चासो देखाउनुहुनेछ र परिस्थिति सुधार गर्नुहुनेछ। खराब भएमा चाहिँ के हुनेछ? तपाईँलाई गल्ती गर्नुहुनेछ र त्यसबाट सिकेर अझै बुद्धिमान बन्नुहुनेछ। यसकारण परमेश्वरको मार्गदर्शन खोजिसकेपछि पनि गलत निर्णय भएमा त्यसबाट सिक्न सकिन्छ, तर धेरै चिन्ता गर्नु पर्दैन। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।

थियो आजको सन्देश। अब भने कार्यक्रमको मुख्य भागतर्फ जान चाहन्छौ। मैले अगाडि नै भने अनुरूप आजको श्रृंखलामा हामी संगीता लामा छेत्रीज्यूको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्यजनक कार्यहरूको यो अपत्यारिलो तर सत्य गवाही प्रस्तुत गर्न गइरहेका छौं। विभिन्न समस्या र सतावटहरूको बावजूदमा पनि यशुलाई रोज्नु भएको उहाँको जीवन अनुभव तथा चुनौतीहरूको सम्मिश्रण सहित कार्यक्रमको यो अंश हामीले तयार पारेका हौं। यस खण्डमा प्रस्तुत गवाहीद्वारा ईसाई जीवनमा देखा पर्ने अनेकौं किसिमका समस्या तथा यो यात्रामा देखिएको थकानलाई मेटाउनका लागि गरिएको संघर्षको बारेमा जान्न सक्नुहुनेछ। त आउनुहोस् श्रोता, कार्यक्रमको यो खण्डलाई हामी निरन्तरता दिउँ।

मेरो लाइफ टेस्टिमोनी मेरो जीवन गवाही हजुरको अगाडि म राख्न गइरहेको छु। अनि मेरो जीवन गवाही भन्नुपर्दा यो 30 मिनट 35 मिनट 40 मिनट एकदमै थोरै भएर जान्छ, तर मैले म संक्षिप्तमा प्रभु येशूले परमेश्वरले मेरो जीवनमा के कार्य गर्नुभएको छ, उहाँको अनुग्रह उहाँको प्रेम मेरो जीवनमा कस्तो प्रकारले चाहिँ साबित भएको छ भन्ने कुराहरू मैले अनुभव गरेको कुराहरू हजुरको माझमा म आजको दिन यस घडी म राख्न गइरहेको छु। अनि तपाईँहरूको अगाडि म यसरी आइरहेको छु। अनि सर्वप्रथम त म मेरो परिचय साट्न चाहन्छु यहाँहरू बीचमा, जति पनि श्रोता मित्रहरू तपाईँहरू यसरी कनेक्ट भइराख्नु भएको छ, थ्याङ्क यू सो मच वान्स अगेन। अनि तपाईँ सबलाई परमेश्वरले आशीर्वाद दिउन्। अनि मेरो सानो परिचय म दिन चाहन्छु। मेरो नाम संगीता लामा छेत्री, म पास्टर आइजको श्रीमती, म सिङताम सिक्किम इन्डियाबाट हजुरको समक्षमा म पेश भएको छु। अनि भन्नुपर्दा आज मैले चाहिँ कसरी चाहिँ येशू ख्रिस्टलाई मेरो जीवनमा मैले अपनाउन सके, कसरी म प्रभुलाई मैले ग्रहण गर्न सके, कसरी मैले प्रभुलाई चिने भन्ने कुराहरू तपाईँको अगाडि म राख्न चाहन्छु। संक्षिप्त एकदमै संक्षिप्त ब्रिफली हजुरको अगाडि म राख्न गइरहेको छु, तपाईँले धैर्य धारण राख्नु होला मसँगै है। अनि म वान आफ्टर अनदर तपाईँको बीचमा म राख्न गइरहेको छु। अनि म भन्नुपर्दा चाहिँ म बर्न क्रिस्चियन चाहिँ होइन, मैले प्रभुलाई चाहिँ मेरो टिनेज अवस्थामा मैले चिनेको हो। अनि मेरो फ्यामिली ब्याकग्राउन्ड भन्नुपर्दा चाहिँ म चाहिँ बुद्धिस्ट ब्याकग्राउन्डबाट हो, तर म जब 12-13 वर्षको उमेरमा चाहिँ येशूलाई मैले चिन्न सके। अनि त्यसको अन्तरालमा चाहिँ परमेश्वरले मेरो जीवनमा कस्तो प्रकारले कार्यहरू गर्नुभयो भन्ने कुराहरू म तपाईँहरूको बीचमा राख्न गइरहेको छु। अनि येशू प्रभु येशू चाहिँ मेरो जीवनमा कस्तो चाहिँ रोल खेल्नु भएको छ भन्ने कुरा थुप्रो अनुभवहरू छ तपाईँहरूको बीचमा मैले राख्नु पर्दाखेरि भन्नु पर्दा फेरि चाहिँ है। अनि साँच्ची नै म सानो स्क्रिप्चर इफिसी 2:8 लिखेको छ ग्रेसको बारेमा, अनुग्रहको बारेमा। अनि मेरो जीवनमा चाहिँ प्रभु येशू ख्रिस्टले परमेश्वर पिताले कस्तो प्रकारले अनुग्रह गरेको कुराहरू म हजुरको समक्षमा म राख्न। अनि अनुग्रह ग्रेस भन्ने कुरा, ग्रेस यो चाहिँ ग्रेस भन्ने कुरा परमेश्वरको अनुग्रह भन्ने चाहिँ यो अनुग्रह चाहिँ कसरी पनि मानिसबाट हामी प्राप्त गर्न सक्दैन प्रियहरू है। यो अनुग्रह चाहिँ आज हामीलाई चाहिँ परमेश्वरबाट मात्र हामीलाई मिल्दछ। अनि साँच्चै नै इट इज द गिफ्ट अफ गड, भन्छ ग्रेस इज द गिफ्ट अफ गड है। अनि यो गिफ्ट चाहिँ परमप्रभु परमेश्वरले मलाई दिनुभएको छ। अनि यही कुरा म छोटकारीमा हजुरको बीचमा म फेरि पनि रिपिट गरिरहेको छु, राख्न गइरहेको छु। अनि परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु यो सुन्दर मिठो समयको लागि। यो पेजबाट मैले मेरो आफ्नो केही कुरा भन्न गइराख्नु पाउँदा चाहिँ धेरै म एक्साइटेड छु, धेरै एकदम म आफूलाई एकदमै खुसी लागिरहेको छ। अनि म भन्नुपर्दाखेरि चाहिँ येशू प्रभुलाई एक दिनको कुरा हो, जब मेरो श्रीमान अनि म एउटा म यसरी भनेर तपाईँहरूको माझमा म सुरु गर्न चाहन्छु। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ मेरो मैले कम्ती मैले 7 पोइन्ट मात्रै मैले बनाएको छु, हुनु त मैले गवाही भन्नु पनि धेरै छ। अनि यो अहिले यो समयमा चाहिँ केही पनि पुग्दैन, यो समयले सानो समय छ, तर यो सानो समयभित्र म 7 पोइन्टहरू हजुरको अगाडि म राख्न गएछु, मेरो पर्सनल मेरो व्यक्तिगत है हजुर। अनि मैले चाहिँ मेरो मैले चाहिँ के पाएँ, येशूलाई जब मैले छिने त्यहाँ त्यहाँदेखि उसो चाहिँ के हो, कस्तो अनुभव मैले गरिरहेको छु भन्दा अहिले मेरो उमेर म भन्नुपर्दा म 43 झन्डै कम्प्लिट हुन लागेको छ, परमेश्वरलाई धन्यवाद होस्। तर येशूले म कहिलेदेखिको मेरो जीवनमा अनुग्रह भयो भन्ने कुरा म त्यो मेमोरी फ्ल्यास जब त्यो घटना है त्यो सम्झिँदा फेरि, अनि बादको घटनाहरू मेरो प्रिभियस मेरो पास्ट मलाई यस्तो मलाई प्रभु येशूले चाहिँ मेरो कतिवटा इन्सिडेन्ट्सहरू मेरो जीवनमा भएको कतिवटा इन्सिडेन्ट्सहरूलाई एकदमै रिकल गरिदिनु भयो, मेरो मेरो एकदमै मेरो दिमागमा ताजा बनाइदिनु भयो। ती कुराहरू हजुरको बीचमा म राख्न गइरहेछु, हजुरहरू सुन्नुहोस् है। अब तपाईँको बीचमा म भन्न गइरहेको छु। अनि कतिचोटि प्रभु येशूले रिमाइन्ड गराउनुहुन्छ कतिवटा इन्सिडेन्टको कुराहरू, अनि त्यस्तो कुराहरू मेरो जुन पास्ट इयर्समा जब म इन्फ्यान्ट थिएँ, जब म आमाको कोखमा
बाट जब म जन्मे त्यहाँदेखि उसो म तपाईँहरूको बीचमा म सेयरिङ गर्न गइरहेको छु अनि तपाईँले स्वीकार्नुहोला आजको यो मेरो जीवन गवाई हजुरहरूले स्वीकार्नुहोस् भनिकन म बिन्ती चक्राउँदछु। अनि साँच्चै नै जब म मेरो परिवारमा जब मेरो जन्म हुनुभन्दा अगाडि मेरो आमाको पहिलो एउटा नानी जब उहाँले जन्माएको थियो त्यो जन्माको छोरी चाहिँ उसको चाहिँ मृत्यु भइसकेको थियो, अलरेडी जन्मिँदै नै मरेको थियो भने चाहिँ अनि त्यसको केही वर्ष बादमा मेरो आमाको गर्भमा म है रचे अनि जब म जन्मे अनि म त्यति बेला जीवित जन्मिए है जीवित जन्मिन सके अनि साँच्ची नै त्यो चाहिँ मेरो लागि चाहिँ यसोले गर्नुभएको एउटा अनुग्रह मलाई त्यो म परमेश्वरले त्यो कुरालाई हालिदिनु भयो। तँ त यसरी जन्मेको थियो तेरो पहिला तेरो जन्मिने तेरो दिदी चाहिँ मरेको जन्मेको थियो तँ चाहिँ जिउँदो जन्मिन सकिस् अनि यो चाहिँ मलाई प्रभु येशु परमेश्वर पिताले मलाई अनुग्रह गर्नुभएको यो मेरो पहिलो अनुग्रह भन्न म चाहन्छु यहाँहरूको बीचमा भनी। अनि साँच्ची नै मेरो आमाको पहिलो छोरी जन्मिँदै मरेको जन्मियो भने दोस्रो म जब जन्मे अनि म परमेश्वरले मलाई अनुग्रह गर्नुभएको कुराहरू म चाहिँ जिउँदै जन्मन सके अनि जस्तै पास लाइफको कुराहरू म भनिरहेको छु मेरो इन्फ्यान्टको कथाहरू तपाईँको बीचमा म राख्न गइरहेको छु। अनि साँच्चै नै एक दिनको यस्तो घटना हुन्छ जब म 4 महिनाको म उमेरको हुँदाखेरि मेरो आमा बाबुले मलाई भनिरहेको यो मेरो कथाहरू म तपाईँको बीचमा राख्न गइरहेको छु। अनि जस्तै उहाँहरू रातको समयमा जब चिर निन्द्रमा उहाँहरू एकदम मस्त सुतिरहेको बेलामा त्यति बेला मेरो 4 महिनाको मेरो उमेर त 4 महिनाको थिएछ अनि यो 4 महिनाको उमेरमा त्यति बेला रातिको समय जब सुतिरहेको बेलामा चाहिँ उहाँहरू चाहिँ एकदमै सुतिरहेको गहिरो निन्द्रामा भएकाले गर्दा केही कुरा थाहा नपाएको तर राति चोरले आएर चाहिँ सम्पूर्ण उहाँको सबै धन सम्पत्तिहरू कमाएको कुराहरू सबै चोरेर लगेको है अनि चोरेर लगेको यो चाहिँ कहाँको घटना भन्दाखेरि चाहिँ मैले अलिकति म तपाईँलाई के जोड्न चाहन्छु भन्दाखेरि म चाहिँ जन्मिनु चाहिँ भुटानमा जन्मेको फुन्चुलिङ भुटानमा त्यहाँ चाहिँ मेरो आपाले चाहिँ गभर्मेन्ट इम्प्लोइज हुनुहुन्थ्यो एनिमल हस्बेन्ड्री डिपार्टमेन्टमा फुन्चुलिङ भुटानमा अनि त्यति बेला चाहिँ उहाँहरू क्वार्टरमा बस्नुहुन्थ्यो तर हुनु चाहिँ म चाहिँ इन्डियन ओरिजिन भए तापनि तर मेरो जन्म चाहिँ भुटान फुन्चुलिङ भुटानमा भएको हो। मेरो परिवारमा 2 भाइ अनि म चाहिँ एउटै छोरी है हामी 3 अनि परमेश्वरलाई धन्यवाद होस् अनि त्यो दिनको घटनामा म फेरि फर्किएर म आउन चाहन्छु। अनि साँच्चै रातको समयमा चोरी भएर सबै सामानहरू उहाँको धन सम्पत्ति आमा बाबु सबै चोरेर लगेको बेलामा चाहिँ जब उहाँहरूको निन्द्रा बिउजिँदाखेरि चाहिँ घर ब्ल्याङ फ्याङ देखेको छ अनि त्यहाँनिर नानी पनि छैन छोरी पनि छैन अनि सरसामान पनि छैन उहाँले लगाउनु भएको शरीरमा मेरो आमा आपाले लगाउनु भएको शरीरमा लगाएको जुन लुगाहरू छ त्यति मात्रै राखिदिएको रहेछ है यति डरलाग्दो चोरी भएको अनि साँच्ची नै बिहान बिउजिँदा सबै अफिसको अठरका मेरो आपाको कलिग्सहरू स्टाफहरू सबैजना आएर सबै खोज्छ अनि छोरीलाई खोज्छ छोरी पनि भेट्दैन तर बल्ल बल्ल कस्तो प्रकारले चाहिँ मलाई म जब 4 महिनाको थिएँ मलाई चाहिँ कस्तो तोसकहरूको थाकले सानो नानीलाई माथिहरू तोसकहरूको थाक सिरकहरूको थाक सामानको थाकले चाहिँ मलाई चाहिँ छोपेको ठाउँमा चाहिँ मेरो आपाको कलिग्सहरूले चाहिँ मलाई त्यहाँबाट रेस्क्यु गरेको कुराहरू अनि त्यो कुरा मलाई सम्झनामा आयो प्रभुले मलाई सम्झने भयो यसरी सम्झाइदिनु भयो यसरी मैले तँलाई बचाएको छु अनि यो चाहिँ मेरो लागि चाहिँ दोस्रो अनुग्रह म जन्मेकोदेखि मेरो प्रभु येशूले मलाई दोस्रो अनुग्रह गर्नुभएको अनि साँच्चै नै नभए त यदि प्रभुले मलाई अनुग्रह नगर्नु भएको भए त म सायदै त्यो सानो 4 महिनाको दुधे बालाखा त्यो नानी चिरकले तोसकले थिचेर सायद मेरो प्राण जान्थ्यो होला तर म नर्मल सबैले मलाई फेला पारेको कुराहरू छ है अनि फेरि जब म 8 महिनाको भयो मेरो इन्सिडेन्ट यो त मलाई परमेश्वरले प्रभु येशू ख्रीष्टले मलाई मेमोरी फ्ल्यास ब्याक गरिदिनु भएको कुराहरू उहाँले अनुग्रह मेरो जीवनमा कति धेरै रहेछ भने उहाँले मलाई यति बेसी अनुग्रहको साथसाथ मलाई उहाँले धेरै माया गर्नुभएको कुराहरू मैले फिल गरेको कुराहरू मैले तपाईँहरूको माझमा मैले सेयर गरिरहेको छु। अनि जब म एक दिन मेरो आमाले मलाई पक्रेर अनि भुटान फुन्सुलिङको त्यहाँनिर तुर्सा खोला छ तपाईँहरू कति जग्गाहरूलाई परिचित हुनुहुन्छ त्यो भेग त्यो एरिया त्यो ठाउँ त्यो देश त्यो खोला है अनि साँच्ची नै त्यसरी त्यति बेलाको समयमा सबैजना इन्टरटेन गर्न के गर्नु कसरी पिकनिकहरू मनाउनु त्यो खोलामा जाने गर्छन् अनि मेरो आमा चाहिँ मलाई सानो नानी 8 महिनाको छोरीलाई चेपेर चाहिँ खोला जानु भएको थिएछ
अनि खोला जानु हुँदा फेरि चाहिँ उहाँले लुगाहरू धुइरहेको बेलामा चाहिँ म सानो नानी 8 महिनाको नानी चाहिँ खोलाले कति छिटो आएर मलाई खोलाले मलाई कतिखेर बगाएर लगिसकेछ मेरो आमालाई पत्तो भएन। अनि म चाहिँ भने खोलाको माथि तुर्सा खोलाले फुतुर्साले मलाई फ्लोटिङ बगाउँदै लगिरहेको कहाँ तल 1-2 किलोमिटर जति बगाइसकेको रहेछ। अनि तलबाट केही मानिसहरूले दाउरा बोक्ने केही मानिसहरूले त्यो सानो नानीलाई चेपेर कसको नानी हो भनेर त्यहाँनिर खोज्दै मेरो आमालाई जब भेटेर हातमा दिनुभएछ मलाई त्यति बेला रेस्क्यु गरेको कुराहरू। अनि साक्षी प्रभु कति भलो हुनुहुन्छ, यस्तो इन्सिडेन्टहरूबाट मलाई मेरो दुधे बालकको अवस्थामा यो कुराहरू मलाई त्यो दिन चाहिँ मलाई मेमोरी फ्ल्यास ब्याक गराइदिनु प्रभुले। अनि मलाई आँखाबाट आँसुहरू झर्दै साँच्ची नै यस जिसस यु आर लिभिङ गड, तपाईँ जिउँदो परमेश्वर, कसरी मलाई बचाउनु भएको, तपाईँले यति भिड भएर मलाई कस्तो याद गर्नुभएको, अनि त्यो याद गर्ने चाहिँ प्रभु येशु हाम्रो हुनुहुन्छ। एमेन, हालेलुया। अनि साँच्ची नै त्यसरी मेरो आमाको हातमा जब त्यो नानी पर्छ अनि मेरो आमाले पक्रेर छात्तीमा पक्रेर है यस्तो मुटुमा पक्रेर एकदमै रुखो कुराहरू, यो कुराहरू मलाई सबै मेमोरी फ्ल्यास ब्याक भयो। अनि यो चाहिँ यसले गर्नुभएको यो चाहिँ मेरो जीवनमा यो चाहिँ तेस्रो है फुन्सुरिङ भुटानको तुर्सा खोलाको यो इन्सिडेन्टबाट बचाउनु भएको छ मलाई, यो चाहिँ तेस्रो अनुग्रह जिजस ग्रेस इन माई लाइफ, यही कुरा म तपाईँको बिचमा मैले बाँचु गरिरहेको छु। अनि त्यसै प्रकारले जब म टिन्समा थिएँ है, जब म टिन्समा पुगे अनि त्यति बेला चाहिँ मेरो परिवारमा यति साह्रो समस्या आयो, मेरो आमा एकदमै सिकिस्त बिमारी हुनुभयो। अब यहाँदेखि उसो चाहिँ मेरो जर्नी सुरु हुन्छ प्रिय, तपाईँले जति नै मलाई फेसबुक लाइभबाट मलाई हेरिराख्नु भएको छ भने तपाईँलाई म फेरि पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु, धन्यवाद तपाईँले मसँग जोइन भइराख्नु भएको छ, थ्याङ्क यू सो मच वान्स अगेन भन्दै। अनि साथै जब म टिन्समा थिएँ त्यति बेला त्यो समयमा मेरो आमा यति साह्रो सिकिस्त बिमारी हुनुभयो, अब मैले भनिरहेको छु हाउ I accepted Jesus as my savior, mero mukti data kasari bhanera maile chinna saken yesule kasari mero pran lai raksha garnu bhayo bhanne kura maile mero ama ko garba ko huda dinko nai maile yo kura haru incidents haru hajur ko samaksha maile rakhna sakiraheko chhu bhane ani jaba ma teens ma thie teti bela mero apa mero pariwar mero ama ekdamai sikista bimari bed ridden bhayeko thiyo ekdamai ochhan mai haina pura sukera aba last stage ma thiyo mero ama अनि धेरै दबाईहरू गरेको, धेरै धामी झाँक्रीहरू गरेको, धेरै औषधिहरू गरे, बट अल इज इन भेन, सबै व्यर्थै अनि व्यर्थै व्यर्थै, अनि लास्टमा उपाय नै रहेन। अनि अन्तमा एउटा हस्पिटलबाट डिक्लेयर हुन्छ आसामको बकैगाउँ भन्ने ठाउँबाट त्यो हस्पिटलबाट डिक्लेयर हुन्छ कि अब मेरो आमा बेसी समय लामो समय बाँच्न सक्दैन, अब ऊ बेसी नै बस्छ भने चाहिँ 2-3 महिना अनि त्यसको लागि चाहिँ सबै फ्यामिलीहरू चाहिँ मेन्टली प्रिपेयर हुनुपर्छ भनेर डक्टरले मेरो आपालाई सजेस्ट गरेको थियो भने चाहिँ अब हामी त्यसै त डेस्परेट थियौँ अनि हामी त मसिना थियौँ, म चाहिँ ठुलो छोरी जेठी छोरी घरको सानो है उमेर सानो छ, त्यति बेला मेरो मुमुनि 2 भाइ छ, अनि साँच्चै नै मलाई त्यही बेसी मलाई उयो भइरहेको थियो नि, मैले भनिरहेको थियो गड त्यति बेला त अब त्यति बेला प्रभु यीशुको बारेमा केही पनि थाहा पनि थिएन मलाई त, अनि के गर्नुपर्ने दिमागमा यति बेसी इन्सेक्युरिटी कुराहरू, यदि मेरो आमालाई तलमाथि भइहाल्यो भने त अब कसरी गर्ने, ओ यति साह्रो सो मिनी के भन्नु, चिन्ताले सताइरहेको थियो मलाई है। अनि त्यति बेला चाहिँ अब केही छैन, नो होप आशै छैन, मेरो आमा अब केही महिनाको मात्रै महिमान छ है, अब मेरो आमा बाँच्दैन भनेर मेरो आपाले पनि धुरुधुरु रुइरहेको थियो, मेरो आमाले पनि भन्दै थियो हामीलाई माया गरिरहेको थियो, अब नानी म त हुँदिन होइन तिमी राम्रोसँगले पढ, यो कुराले मेरो आँसु यति साह्रो बेसी आइरहेको थियो। अनि साँच्चै नै यो म सानो छताको मेरो चिनेजको कुराहरू तपाईँहरूसँग मैले सेयर गरिरहेको छु, यसरी कस्तो प्रकारले हाम्रो परिवारलाई चाहिँ बचाउनु भयो भन्ने कुराहरू भनिरहेको छु, मसँग तपाईँहरू हुनुहुन्छ, थ्याङ्क यू सो मच। अनि साँच्चै नै त्यस्तो भयो, अनि मेरो आपाले मलाई भन्नुभयो मेरो जहाँनिर घर छ जयगाउँमा त्यहाँदेखिको नजिकमा मेरो चर्च छ, हिमालय फ्रान्सिस्को चर्च भन्ने चर्च छ, स्टिल अहिले चर्च छ, अनि मेरो आपाले भने नजिकको चर्चबाट कुनै पनि पास्टर बोला नानी भनेर भन्नुभयो, अनि म चाहिँ खुरेर कुदेर
त्यो चर्चको पास्टरलाई मैले खोजी गरेँ अनि उहाँको घरलाई खोज्दै म सानो केटी अनि म यसरी जान सकेँ. अनि त्यहाँ गएर मैले पास्टर जोन भुटिया, अहिले रेभरेन्ड जोन भुटिया जी हुनुहुन्छ, उहाँ मेरो आत्मिकी बाबु हुनुहुन्छ, अनि उहाँलाई नै मैले पक्रेँ. अनि भने अङ्कल मेरो आमा यस्तो यस्तो बिमारी हुनुहुन्छ, तपाईँले प्रार्थना गरे पनि जाती हुन्छ, अरे मेरो आपाले भन्नुभएको अनि तपाईँलाई बोलाउनु भएको छ. जस्तै मैले भने उहाँहरू हतार हतार आएर अनि पास्टर अङ्कल आएर मेरो आमाको लागि प्रार्थना गरिदिनुभयो, उद्धार मुक्तिको कुराहरू भन्नुभयो. अनि यो सबै कुराहरू भनिसके बादमा अनि उहाँले गस्पलको कुराहरू भन्नुभयो, अनि मेरो आमाले त्यो कुरालाई ग्रहण गरिराख्नु भएको कुरा मैले म सानो केटीले मैले दैलाको त्यहाँबाट उभिएर हेरिरहेको थिएँ होइन. अनि मेरो आमालाई प्रार्थना गरिदिनु भयो उहाँहरूले. त्यति मात्रै नभएर त्यहाँ त्यहाँको मण्डली जति पनि छन् क्रुसेडका मण्डलीहरू एक एकजना आएर उहाँहरूले एक महिना, दुई महिना, तीन महिना कन्टिन्यू लाइक देयर रुटिन, उहाँ आफ्नो रुटिन जस्तो गरेर उहाँले आएर यति व्यक्ति आत्मामा भएर प्रार्थना गरिदिनु भयो, हिलिङको लागि, डिभाइन हिलिङको लागि अन्तर्मिति गरिदिनु भयो. अनि साँच्चै नै नभन्दा दुई महिना तीन महिना जब डक्टरले अब मर्छ भनेको थियो मेरो आमालाई, भने चाहिँ जस्ट अपोजिट हुनु थाले. त्यहाँदेखि मेरो आमाको शरीरमा परमेश्वरको त्यो डिभाइन अलौकिक चङ्गाइले कार्य गरिराख्नु भएको थियो. आमेन, हालेलुया, प्रेज द लॉर्ड. अनि साँच्चै नै त्यो देख्दा फेरि खाना खानु छोडिसकेको थियो भने उहाँले अब खाना माग्नु थाल्यो. अनि त्यसरी हेल्थमा इम्प्रुभमेन्ट हुँदै गयो डे आफ्टर डे है, अब आवर एन्ड आफ्टर आवर. त्यति साह्रो हामी धेरै खुसी भयौँ, मेरो आप्पा, म त एउटै छोरी झन् है, एकदमै हामी धेरै खुसी भयौँ. अनि साँच्चै नै उहाँले भने अब म चाहिँ जाती भए पनि म चाहिँ प्रब्लम ग्रहण गर्छु भनेर उहाँले भन्नुभयो. अनि साँच्चै नै यो चाहिँ 1990s को कुराहरू हो. अनि त्यस्तो प्रकार जब मेरो आमा पूर्ण रूपले रिकभर हुँदै गयो 1991 है, त्यहाँको आमाले पूर्ण रूपले उहाँले आफ्नो जीवन, उहाँले परिवारलाई, आफ्नो परिवारको समेत उहाँले आफ्नो जीवन प्रभु येशू ख्रीष्टलाई उहाँले दिनुभयो. अनि यो 1991 अनि 1992 को दौरानमा है यसरी हाम्रो सम्पूर्ण परिवारले मेरो आमाको कारणले गर्दा, मेरो आमाले परमेश्वर बचाएको त्यो हिलिङ पाएको कारणले गर्दाखेरि हामी सम्पूर्ण परिवारहरू चाहिँ येशु प्रभुलाई चाहिँ ग्रहण गर्न सक्यो. अनि यो चाहिँ येशुले गर्नुभएको मेरो जीवनमा, मेरो आमाको मार्फत मेरो जीवनमा चाहिँ यो चाहिँ चौथो अनुग्रह उहाँले, किनभने त्यति बेला मलाई टुरी बनाउनु भएन मेरो प्रभुले, मलाई सिङ्गल प्यारेन्टमा राख्नु भएन. परमेश्वरले चाहिँ उहाँले मेरो आमालाई बचाउनु भयो, मेरो सानो केटीको प्रार्थना, मण्डलीको प्रार्थना, मेरो मदर चर्चको पास्टरको प्रार्थना, उहाँको कमिटमेन्ट, उहाँको डेडिकेसन प्रेयरमा यति डरलाग्दो मैले देखेको छु. अनि साँच्चै उहाँहरूलाई म धन्यवाद दिन्छु. उहाँहरू अझै पनि यदि कतिजना मसँग लाइफमा जोडिराख्नु भएको छ, उहाँहरूले देखिराख्नु भएको छ, यो चाहिँ मेरो एउटा टेस्टिमोनी तपाईँहरूको बीचमा मैले राखिरहेको छु. अनि यहाँ मात्र होइन, मेरो परमेश्वरले मेरो आमालाई चाहिँ त्यही केही समयको सम्म मात्रै राख्नु भएन प्रिय है, मेरो आमा धेरै वर्षसम्म बाँच्नुभयो. कति बेलासम्म भन्नुहोस् न भन्दाखेरि चाहिँ मेरो आमालाई डक्टरले तीन महिनामा मर्छ भनेको थियो 90s तिर, भने चाहिँ मेरो आमालाई आयु दान दिनुभयो है. यति बेलासम्म मेरो आमा चाहिँ बसिदिनु भयो, हामीलाई पढाउन्जल, हाम्रो विवाह गरुन्जल. मेरो मात्र होइन, मेरो दुईटा भाइ छ, हामी तिनैजनाको विवाह पनि सकेर देख्नुभयो. अनि अर्को कुरा, उहाँले नातिनीहरू पनि देख्नुभयो, नातिहरू पनि देख्नुभयो. यति लामो चाहिँ प्रभु येशू ख्रीष्टले मेरो आमाको आयुलाई चाहिँ एक्सटेन्ड गराइदिनु भयो. अनि यो चाहिँ ओन्ली पोसिबल इन जिसस, आमेन. अनि साँच्ची नै त्यस्तो कुरा मैले त्यो टुरीको चाहिँ मैले अनुभव गर्न सकेन. अनि प्रभुले मलाई यो अनुग्रह दिनुभयो. अनि साँच्ची नै धेरै लामोसम्म प्रभुमा आयु थपिदिनु भयो मेरो आमालाई. तर अहिले चाहिँ अब मेरो आमा हुनुहुन्न, तर पनि म प्रभुलाई म धन्यवाद दिन्छु, किनभने यो लामो अवधि हामी सानो, मेरो भाइहरू मसिनो थियो, तर कसरी चाहिँ अब बचाउनु भन्ने कुरा हो, हुर्काउनु भन्ने कुरा चाहिँ मेरो आमाले नै गरिदिनु भयो. प्रभुले त्यो थप आयु मेरो आमालाई थपिदिनु भयो. यो चाहिँ येशु प्रभुमा मात्र यो चाहिँ सम्भव छ. मेरो प्रिय, तपाईँ जति मसँग कनेक्ट भइराख्नु भएको छ, थ्याङ्क यू सो मच वान्स अगेन फर हियरिङ मी, सुनिराख्नु भएको छ. अनि म धन्यवाद दिन चाहन्छु मेरो आमालाई यस्तो प्रकारले चाहिँ बचाउनु भयो. अनि आमाको कारणले गर्दा आज हामी साँच्चै नै त्यहाँदेखि उसो यो समय छ 91, 92, 93 उसोको जति पनि समय छ त्यहाँदेखि चाहिँ मैले चाहिँ चर्च जान थालेँ. मैले प्रभुलाई असल प्रकारले चिन्न सकेँ, स्क्रिप्चर्स वचनका कुराहरू मैले बुझ्न सकेँ. अनि यो कुराहरू यहाँदेखि उसो चाहिँ मेरो आत्मिक यात्राहरू मेरो सुरु भएको हो.
है संगीताको चाहिँ आत्मिक यात्रा चाहिँ 93-94 उसो सुरु हुँदै गएको अनि यो पिरियड चाहिँ मेरो लागि चाहिँ प्रभुमा भएर चाहिँ यो पिरियडलाई चाहिँ म चाहिँ एकदमै मेरो लामो आत्मिक यात्राको लागि चाहिँ म चाहिँ गोल्डन पिरियड भन्न चाहन्छु अनि हजुरको अगाडि मलाई जे कुरा मलाई इन्सपायर भइरहेको थियो त्यो कुरा म तपाईँको बिचमा मैले भनिरहेको छु यति बेला मसँग तपाईँले सही राख्नु भएको छ थ्याङ्क यू सो मच वान्स अगेन अनि साँच्चै नै यो पिरियड चाहिँ मेरो लागि एउटा आशिषित क्षणहरू थियो आशिषित पिरियडहरू जहाँ मैले प्रभुको कुराहरू सिक्न सकेँ मलाई असल असल युथका मेरो मित्रहरू मेरो युथमा साथीहरू भाइहरू यति साह्रो मिलनसार तिनीहरू है यसरी मैले भेट्न सकेँ चर्चको आमा दिदी बहिनीहरू अनि यस्तो प्रकारले मेरो फेलोसिपहरू हुर्किँदै गयो मैले प्रभुसँग गर्नुपर्ने फेलोसिपहरू यस्तो प्रकारले म हुर्किन सकेँ प्रभुले धेरै दान वरदानहरू दिनुभयो यो अवधिहरूमा मैले ब्याप्टिजमको कुराहरू मैले गरेँ अनि यही अवधि म होली स्पिरिटबाट ब्याप्टिजम भएको कुराहरू तपाईँहरूको बिचमा मैले भनिरहेको छु अनि साक्षी नै प्रभुले मलाई धेरै दान वरदानले मलाई भन्नुभयो जस्तो भिजन गिफ्टहरू सपना दर्शनहरू भन्छ सपना दर्शन मात्रै नभएर मैले सर्न ननिरहेको बेला नै म दर्शन देख्न सक्दछु यो चाहिँ प्रभुबाट मलाई मिलेको यो मलाई डिभाइन मलाई गिफ्ट छ अनि यो अनुग्रह यो सबै यो सबै यीशु प्रभुले गर्नुभएको यो चौथो अनुग्रह मेरो जीवनमा अनि म छोटकारी रूपमा तपाईँसँग मैले भनिरहेको छु अनि यो समयमा साक्षी नै धेरै मेरो इन्भल्भमेन्टहरू ज्यादा भयो मिनिस्ट्रीमा एकदमै ज्यादा भयो इच एन्ड एभ्री टाइममा स्कुल पढ्दैछु मेरो एजुकेसन पनि बढिरहेको छ अनि साथसाथमा मैले प्रभुको कुराहरू मैले सिकिरहेको छु अनि साथै इन्भल्भमेन्ट मेरो ज्यादा भयो अनि त्यस्तो हुँदा मलाई क्युरियोसिटी भयो अझै मैले प्रभुको वचन मैले सिक्नु पर्ने रहेछ भनेर म त्यहाँदेखिको बाइबल ट्रेनिङ पनि म गएँ अनि त्यसको बादमा अझै झन् प्रभुले नयाँ बोझहरू नयाँ मैले कस्तो प्रकारले प्रभुमा चाहिँ मैले कार्य गर्नुपर्ने रहेछ भन्ने कुरा थुप्रो पवित्र आत्माले मलाई इन्सपायर गर्नुभयो अनि साँच्चै नै यो क्षणहरू एकदमै ब्युटिफुल क्षणहरू मेरो लागि हो अनि थ्याङ्क यू सो मच तपाईँहरूलाई फेरि पनि म भनिरहेको छु अनि मैले अनि साँच्ची नै अझै म पोइन्ट नम्बर 5 म पुगिसकेको छु म 7 पोइन्ट हजुरको बिचमा म राख्न गइरहेको छु हुनु त भन्नु पर्यो मैले धेरै छ तर मैले छटकरीमा तपाईँहरूसँग मैले भनिरहेको छु अनि जब म मेरो एउटा इन्सिडेन्ट अझै एउटा छ क्लास 9 म जब म पढ्दै थिएँ त्यति बेला मेरो सेन्टअपको लागि म एक्जामको लागि जानु पर्थ्यो अनि म त्यति बेला चाहिँ तपाईँलाई थाहा छ होला सायदै कतिजनालाई पुरानो मानिसहरू याद छ त्यति बेलाको समयमा चाहिँ यति डरलाग्दो जुन जुलाईको महिना थियो अनि फ्लड भएको थियो अनि म जयगाउँबाट म स्कुल जानुपर्ने त्यति बेला मैले 19 मैले कालचिनीबाट मैले गरेको अनि त्यति बेला मैले सेन्टअप एक्जामको लागि सेन्टर कालचिनी पढेको कारणले गर्दाखेरि चाहिँ डुवर्समा मैले डुवर्सको कुराहरू घटनाहरू म तपाईँको बिचमा मैले भनिरहेको छु अनि साँच्ची नै म जस्तै म बसमा चढेँ म स्कुलको लागि म गएँ अनि बाटोमा जति बाटोहरू छैन रेलवे ट्र्याकहरू छैन हाइवेहरू छैन किनभने सबै फ्लडले त्यति बेला बगाएर लगेको थियो तहस नहस नेचुरल डिजास्टरले यति साह्रो तहस नहस अनि हामी चाहिँ अब ठुलो खोला बिचमा भएछ त्यहाँ जब कि त्यहाँ खोला नै थिएन अनि त्यो खोला त तरेर जानुपर्ने अनि अब के गर्नुपर्ने अब अप्सन छैन देयर आर नो अप्सन किनभने अब हामीले सेन्टरको एक्जाम बोर्ड एक्जाम गर्न नै पर्ने थियो है अनि साँच्ची नै त्यति बेला जसै म जाँदै थिएँ हिँड्दै थिएँ त्यति बेला मलाई के भयो भन्दाखेरि चाहिँ मलाई अचानक जस्तै मेरो हातमा बुक्सहरू थियो हिँड्दै जस्तो हिँड्दै थिएँ म अनि खोला तर्नु पर्ने थियो खोला तर्छु जस्तो लागेर चाहिँ म अनि मेरो धेरै साथीहरू त्यो सँगसँगै हामी लाइन क्यूमा हामी स्टुडेन्ट्सहरू चाहिँ गइरहेको थियो तर अचानक फ्लडको जुन चाहिँ रिभर वाटर छ त्यो यति बेसी करेन्ट फ्लो भयो अनि मेरो मेरो सानो मेरो पातली मेरो जिउले चाहिँ त्यसलाई ह्यान्डल गर्न सकेन अनि मलाई चाहिँ के भयो बगाएर लग्यो अनि म स्कुलको युनिफर्ममा थियो अनि म डल्लै बगाएर म तल पुगेँ म डुबेँ डल्लै डुबेँ निकाल्नु खोज्छु टाउको यति साह्रो स्ट्रगल गर्न पर्ने मैले त्यो ठुलो खोला थियो अनि म डुबेँ मेरो सबै सम्पूर्ण मेरो सम्पूर्ण जिउहरू डुबेँ अनि मैले भने त्यो अब म चाहिँ हुँदिनँ किन मैले धेरै मैला पानीहरू त्यो फ्लड यति साह्रो मड्डी वाटर पानी यति साह्रो सबैलाई थाहा छ कस्तो हुन्छ भनेर है अनि साथै त्यो सबै मैले कतिवटा मेरो कानबाट नाकबाट मुखबाट पसिरहेको थियो अनि म यति साह्रो छटपटाइरहेको थियो मैले स्विमिङ गर्दाखेरि म निस्किनु नसकिरहेको धेरै माथिर फ्लडबाट अझै झन् चाहिँ बढ्दै आएको अनि मलाई चाहिँ बगाएर लग्यो त्यति बेला मलाई केही थाहा छैन तर मलाई बोडो जातिर आसामिस मानिसहरूले रेस्क्यु गरेर त्यहाँबाट मलाई निकालिदिनु भयो त्यो दिन
त्यो घटना पनि मलाई प्रभुले मलाई स्मरण गर्नुभयो। प्रभु मलाई तेरो जीवनमा चाहिँ मैले कति धेरै अनुग्रह गरेको छु अनि साँच्चै आई रियली भेरी मच थ्याङ्कफुल टु जिजस है। हि इज रियली माई सेभियर। मेरो जीवनमा क्षण क्षणहरूमा हरेक इन्सिडेन्टहरूमा उहाँले साबित गर्नुभएको छ कि मैले चाहिँ तँलाई कति धेरै माया गरेको छु, मैले चाहिँ कति धेरै तँलाई अनुग्रह गरेको छु। यो अनुग्रह यो त मलाई मात्र होइन, यो प्रेम मलाई मात्र होइन, यसको अनुग्रह अनि प्रेम हजुर जति पनि मसँग अहिले जोडिराख्नु भएको छ धेरै मात्रामा मैले देखिरहेको छु। तपाईँ सबैलाई प्रभु यीशुको अनुग्रह अनि प्रेम चाहिँ पक्कै नै छ है। अनि साँच्चै नै म यसरी मलाई त्यहाँनिर रेस्क्यु भयो अनि रेस्क्यु गरेर मलाई बचाउनु भयो अनि त्यही व्यक्तिले मलाई बचाएर अनि म जब फेरि म स्कुल गएँ मेरो सम्पूर्ण मेरो युनिफर्म भिजेको स्थितिमा त्यस्तो अवस्थामा मैले एक्जाम लेखेँ। मलाई थाहा छैन अहिले पनि सम्झिन्छु मैले के लेखेँ लेखेँ त्यो एक्जाम भनेर। आई स्टिल डोन्ट रिमेम्बर बट कस्तो प्रकारले त्यो एक्जाम पनि मेरो सक्सेस पारिदिनु भयो प्रभुले है। प्रभुलाई म धन्यवाद दिन चाहन्छु। यो चाहिँ परमेश्वरले मलाई यो गर्नुभएको यो पाँच नम्बरको अनुग्रह हजुरको बीचमा मैले राखिरहेको छु अनि साँच्चै नै परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु। साँच्चै नै त्यस्तो स्थितिमा पनि यसले चाहिँ मेरो एक्जामलाई सक्सेस तुलाइदिनु भयो। एमेन। अनि परमेश्वर साँच्चै कति मिठो अनि कति कति भलो कति अनुग्रहकारी परमेश्वर हुनुहुन्छ। यही परमेश्वरले गर्नुभएको अनुग्रह मेरो जीवनमा मैले गवाईको रूपमा हजुरको अगाडि मैले भनिरहेको छु, पेश गरिरहेको छु अनि परमेश्वरलाई धन्यवाद होस्। अनि साँच्चै नै यो पिरियडहरूमा जस्तै म हुर्किँदै गएँ, प्रभुमा बढ्दै गए, प्रभुमा बढ्दै गए अनि ठुला बडाहरूको आशिषहरू मेरो जीवनमा अनि प्रभुको आशिषहरू मेरो जीवनमा अनि थुप्रो कुराहरू बुद्धिको कुराहरू ज्ञानको कुराहरू मिल्दै गरी हुर्किँदै गए हुर्किँदै गए अनि अब छ नम्बरको सिक्स नम्बरको ग्रेस यसोले मेरो जीवनमा गर्नुभएको त्यो कुरा चाहिँ के छ भने जब म 24 वर्षको उमेरमा पुगेँ मैले हजुरको बीचमा मेरो टेस्टिमनी माई लाइफ टेस्टिमनी सेयर गरिरहेको छु अनि 24 वर्षको उमेरमा परमप्रभुले मैले प्रार्थना गरेँ कि अब ठुलो भयो अब विवाह पनि गर्नुपर्छ, घरकोहरूले पनि भनिरहेछ बिहा गर्नुपर्छ बिहा गर्नुपर्छ, ओके आई विल भनिरहेछ त बट डिप इनसाइड माई हार्ट आई वाज जस्ट प्रेइङ फर अ गुड म्यान फर अ गुड लाइफ पार्टनर। अनि साँच्चै नै प्रभुले त्यो कुराहरू दिनुभयो अनि 24 वर्षको उमेरमा अनि मैले मेरो परमेश्वरले मलाई एउटा असल जीवनसाथीको रूपमा अहिले तपाईँलाई थाहा छ तपाईँले चिन्नुहुन्छ पास्टर आइजर छेत्रीसँग मेरो विवाह हुन गयो अनि प्रभुले गर्नुभएको अनुग्रहको साथ साथमा प्रभुले मलाई मलाई एउटा सुन्दर ब्युटिफुल छोरी ब्लेस गर्नुभएको छ भने एउटा सानो छोरा पनि अनि मलाई परमेश्वरले दुईटा नानीहरूद्वारा मलाई ब्लेस गर्नुभएको छ अनि चर्च मिनिस्ट्रीमा मेरो श्रीमालाई म यी दिनहरूमा सघाइरहेको छु एउटा पास्टर आमाको रूपमा चर्च मिनिस्ट्रीहरूमा कतिवटा कुराहरूमा मेरो आफ्नो सानो व्यवसाय छ सानो इङ्ग्लिस स्कुल मैले चलाइरहेको छु त्यसमा पनि प्रभुले आशिष गरिराख्नु भएको छ अनि प्रभुले मलाई कतिवटा खण्डहरूमा कतिवटा ठाउँहरूमा मलाई प्रभुले प्रयोग गरिराख्नु भएको छ अनि यो सबै सुन्दर सुन्दर कुराहरू जब म देख्छु भने अनि प्रभुको प्रेमलाई प्रभुको अनुग्रह मेरो जीवनलाई म यो सम्झिन्छु अनि उहाँलाई धेरै धन्यवाद दिन्छु जहिले पनि है। अनि साँच्चै नै परमेश्वरले मलाई दुईटा सुन्दर सुन्दर नानीहरू दिनुभएको छ, छोरी छ जसको नाम जर्लिन आइजक भनेर तपाईँले कति धेरै चिनिसक्नु भएको छ। आज म प्रभुको असल गीतहरू उहाँले गाउने गर्छ मेरो छोरीले, प्रभुले त्यो गीतहरू उसको बाबामा भएको उसको आपामा भएको त्यो गीतहरू उसलाई पनि सरेको छ अनि ऊ एउटा प्रोफेसनल एउटा गस्पल सिङ्गर ऊ भएको छ बन्न पुगेको छ। सबै प्रभुको अनुग्रह मेरो छोरीको जीवनमा पनि अनि धेरै आशिष छोरी मलाई परमप्रभुले मेरो गर्वमा दिनुभयो अनि साथी ऊ अहिले मेरो नानी छोरी क्लास कलेज पढिरहेको छ थर्ड इयर बीए एलएलबी कोर्स गरिरहेको छ गान्तोकमा अनि मेरो सानो छोरा छ ऊ त भर्खरै मात्रमा 10 पुरा पुरै 11 वर्षमा लागेको छ अनि ऊ चाहिँ क्लास 6 पढिरहेको छ अनि यो सुन्दर सुन्दर नानीहरू प्रभुले हामीलाई हाम्रो कोखमा दिनुभएको छ अनि यो पनि मेरो लागि एउटा यो अनुग्रह हो प्रभुले है दिनुभएको कुराहरू अनि साँच्चै नै प्रभुलाई धन्यवाद होस्। अनि मेरो छोरी चाहिँ 20 वर्षको उमेर पुगिसकेको छ उसले चर्चमा उसले यसरी
सेवकाहरूतिर वर्सिपहरू लिडहरू गर्छन् भने गीतहरू सुन्दा सुन्दा ढङ्गमा गीतहरू धेरै एल्बमहरू उसले आफ्नो बाबा जस्तै उसले पनि गरिरहेका छन्। अनि सबै कुराको चाहिँ यो म प्रभुको अनुग्रह भनेर म ठान्छु मेरो जीवनमा है। अनि परमेश्वरलाई धन्यवाद, यो छ नम्बरसम्म म तपाईँको अगाडि पुगिसकेको छु। अब म सात नम्बर भन्नुपर्दा मलाई प्रभुले साँच्चै नै धेरै अनुग्रहको साथसँग धेरै अनुभवहरू दिँदै मेरो दिन प्रतिदिनको जीवनहरूमा प्रभुले धेरै मलाई ती अनुभवहरूसँग मलाई जिउनुमा मलाई मदत पुर्याइराखेका कुराहरू तपाईँहरूको बीचमा मैले भनिरहेको छु। अनि एक दिन 2009 कुरा हो, जब मैले सानो मेरो छोरा जब कन्सिभ भएको थियो अनि जन्मने बेलामा, अनि साँच्चै नै त्यो अवसरमा चाहिँ मेरो जीवनमा चाहिँ यति साह्रो कम्प्लिकेसनको कुराहरू आयो, जब कि आई वाज टोटली नर्मल, म नर्मल थिएँ। आई वाज एडमिटेड टु द हस्पिटल, अब डेलिभरीको लागि मलाई एडमिट चाहिँ गरेको हो तर नर्मल हुँदैन भनेर डक्टरको भनाइ थियो, अनि सिक्सेक्सन गर्नुपर्ने स्थितिहरूमा पुग्यो। जब कि मेरो पहिला छोरी चाहिँ नर्मल भएको भने चाहिँ अब यति बेला छोरा चाहिँ सिन्सेक्सन गरेर निकाल्नु पर्ने कुराहरू थियो। एनिवे प्रभुलाई धन्यवाद होस्, त्यही समयमा धेरै मैले स्ट्रगल गर्नु पर्यो। अनि साँच्ची जस्तै म सिसेक्सन गर्दा मेरो सुन्दर छोरा मलाई प्रभुको साँच्ची नै अनुग्रहद्वारा भयो, अनि त्यति बेला चाहिँ मलाई के भयो भन्दाखेरि चाहिँ मेरो लागि चाहिँ एउटा लाइफ थ्रेटनिङको कुराहरू आयो। प्रिय जति पनि तपाईँहरू मसँग जुटिराख्नु भएको छ, लाइफ थ्रेटनिङको कुराहरू आयो। आई वाज टोटली टोटली अब म केही समयको लागि मात्रै म हुने रहेछु भने किन म सास पर्न सकिरहेको थिएन। राइट आफ्टर 24 आवर्स सी सेक्सनको बादमा चाहिँ मलाई आइसीयूमा लग्यो, अनि आइसीयूको बादमा पनि फेरि मलाई एमआईसीमा सिफ्ट गरियो है। अनि त्यहाँदेखिको चाहिँ मेरो जिउमा यति डरलाग्दो कम्प्लिकेसनको कुराहरू आयो, अनि मैले त्यहाँनिर मैले अब मलाई थाहा थियो म बाँच्न सक्दिनँ, मैले किन सास फेर्न त सकेको थिइनँ, सास फेर्न सकेन भने त कसरी बाँच्ने होइन र सास फेर्न सकेन भने मान्छे त सकिहाल्यो नि। तब भए तपाईँ म तपाईँको बिचमा भने चाहिँ हाउ जिजस सेभ्स माई सोल, मलाई यसले कसरी मेरो प्राणलाई बचाउनु भयो, कसरी मेरो जीवनलाई बचाउनु भयो, कसरी मेरो आत्मालाई बचाउनु भयो, कसरी मेरो शरीरमा बचाउनु, मेरो शरीरलाई बचाइदिनु भयो, मेरो परिवारको निम्ति, मेरो आफ्नै निम्ति, यो कुराहरू म तपाईँको अगाडि राख्न गइरहेको छु। अनि साँच्चै नै त्यति बेला मलाई सास फेर्न मलाई गाह्रो परिरहेको स्थितिमा आई वाज डाइङ, म अब मर्दैछु, अब मर्दैछु, म मर्दैछु, मलाई एकदम कठिन परिरहेको थियो। मैले मेरो श्रीमानलाई भनेको थियो अब सायद यही समयको लागि मात्रै होला होइन, मलाई थाहा छैन म बाँच्छु भनेर, किन म सास फेर्न सकिरहेको छुइनँ, मलाई के भइरहेछ, मलाई त्यो कुरा पनि थाहा छैन हो। यो कुराहरू भइदियो भने मेरो लागि धेरैले प्रार्थनाहरू गर्नुभयो, धेरै मण्डलीहरू, धेरै प्रेयर नेटवर्किङहरू ज्यादा भयो है, मेरो लागि धेरै प्रार्थनाहरू पनि गरियो भने चाहिँ अब म एकदम मलाई साह्रो कठिन परिरहेको छ। तर मलाई थाहा छैन के चाहिँ भइरहेको छ, मैले डक्टरलाई सोध्छु अनि डक्टरले मलाई डिस्क्लोज गर्दैन, अनि म चाहिँ मलाई साह्रो परिरहेको छ बिकज आई कुडन्ट ब्रिथ, म ब्रिथ गर्न सकिरहेको छुइनँ है। अनि त्यति बेला अब म मर्दैछु मर्दैछु, अनि मैले भनिरहेको थियो प्रभु, अनि तपाईँलाई म सानो कुरा म के भन्न चाहन्छु भने चाहिँ मेरो एउटा छोरी भएको बादमा चाहिँ धेरै वर्षसम्म सेकेन्ड बेबी हामीले चाहना गर्दा पनि भएको थिएन, अनि धेरै प्रार्थनाहरू गरेको थियौँ, अनि बल्ल 9 वर्ष बादमा चाहिँ मेरो छोरी 9 वर्ष पुगेको बादमा चाहिँ प्रोफेसी भएको थियो, प्रभुले चाहिँ अब एउटा सुन्दर छोरा तपाईँको गर्भमा दिइराख्नु भएको छ भनेर, अनि यो प्रोफेसी मैले ग्रहण गरेको थिएँ। साँच्चै नै जब भन्छ त्यस्तै प्रोफेसी अनुसार नै आज म कन्सिभ पनि हुन सकेँ प्रार्थनाको उत्तरमा, अनि यो मलाई प्रभुले गर्नुभएको अनुग्रह तपाईँको बीचमा मैले भनिरहेको छु, मेरो विश्वास परमेश्वरसँग। अनि जब म अन्त अब मेरो लाइफ थ्रेटनिङ भइरहेको छ, मैले भनिरहेको थिएँ प्रभु तपाईँले मलाई छोरा त दिनुभयो नि, छोरी दिनुभएको छ अनि छोरा पनि दिनुभयो, तर अब यु कान्ट टेक मी, मलाई लानु सक्नुहुन्न तपाईँले, यदि तपाईँले मलाई लानुहुन्छ भने दिस इज रियली नट फेयर, यो चाहिँ मेरो लागि चाहिँ मेरो व्यक्तिगत मेरो जीवनको लागि चाहिँ फेयर हुँदैन। यो सानो यो दुधे पालाका जोले हिजो अघि भर्खर 24 घन्टा अगाडि मात्रै मैले जन्म दिएँ, यो नानीको लागि चाहिँ नाइन्साफी हुनेछ, अनि मैले रोएर प्रार्थना गरिरहेको छु। म हस्पिटल म सुत्नु म सकेको छु, मलाई ठाडै राखेको छु बेडमा अघि अक्सिजनमा छु म चाहिँ, अनि मेरो भित्र मेरो अन्तरात्माले प्रभुलाई पुकारा गरिरहेको, यो कुराहरू यति बेसी मैले पुकारा गरिरहेको छु, प्रभु तपाईँले चाहिँ यस्तो कुरा गर्न सक्नुहुन्न, मेरो प्रार्थना तपाईँले अहिलेसम्म जन्मेको दिनको अहिलेसम्म तपाईँले सुरक्षा दिनु, अब यति बेला चाहिँ तपाईँले मलाई लानुभयो भने चाहिँ एभ्रिथिङ विल बी नट ओके फर मी भनेर मैले प्रभुसँग मेरो एकदम मेरो यो च्यालेन्जिङ प्रेयर थियो। अनि सबैजना आउँदै जाँदै हेर्दै जाँदै साइलेन्स है, उनीहरूले प्रेयर उनीहरूले ड्रप गर्दै जाँदै प्रेयर गर्दै जाँदै, अनि त्यति बेला एक दिनको कुरा हो, अनि आई वाज टोटली साइलेन्स साइलेन्स भए, म मलाई थाहा छ म मर्दैछु भनेर मलाई थाहा थियो, अनि म मर्दैछु भने मैले प्रार्थना त बट मैले भित्र मेरो इन्साइड
चाहे भित्र चाहिँ मैले गिभ अप चाहिँ गरिरहेको थिएँ, मैले गिभ अप गर्न चाहिन, मेरो छोराको लागि मैले गिभ अप गर्न चाहिन, मलाई मैले भनेको थिएँ प्रभु म मर्दिनँ, मलाई तपाईँले नलानुहोस्, मेरो यही प्रार्थना थियो प्रिय तपाईँले जति मसँग कनेक्टेड भइराख्नु भएको छ। अनि साँच्चै नै यो मेरो गवाई तपाईँको बिचमा मैले भनिरहेको छु, कोहीचोटि यस्तोहरू हुन्छ अनि यस्तो हुँदा चाहिँ के गर्नुपर्ने कुराहरू, विश्वासमा हामीले लडाइ गर्नुपर्ने कुराहरू छ प्रभुसँग। अनि मैले साँच्चै प्रार्थना गरेँ अनि मेरो परिवारहरू धेरै धेरै रोएर उहाँले प्रार्थना गरिरहेको थियो, मेरो श्रीमानले, मेरो सबै इन लजहरूले, मेरो माइती खालाकरले, सबैले मण्डलीहरूले, मेरो सबै प्रिय मित्रहरूले प्रार्थनाहरू मेरो लागि धेरै गरे। तर परमेश्वरलाई धन्यवाद हो, जसै म अब म रहेन, सबै एकदमै इट वाज टोटली साइलेन्स, होल इन्भाइरोमेन्ट, सबै वातावरण, हस्पिटलको वातावरण एकदम मैले साइलेन्स पाएँ। अनि त्यति बेला चाहिँ मलाई एउटा व्यक्तिको मलाई त्यहाँनिर मैले उपस्थिति मैले थाहा गर्न सकेँ, एउटा व्यक्तिको उपस्थिति मैले थाहा गर्न सकेँ, मैले देखिरहेको थियो, जबकि म अब थिएन, तर मलाई एउटा भिजन मलाई भइरहेको थियो। अनि त्यो भिजन चाहिँ के थियो भने चाहिँ एउटा लामो वस्त्र लगाएको एउटा व्यक्तिले मायालु नजरले एउटा हातमा एउटा पाठा पक्रेर, भेडाको पाठा पक्रेर अर्को हातले चाहिँ यसरी बचाइरहेको, यसरी तानिरहेको मैले देखिरहेको थिएँ। जस्तै देखेँ मलाई त्यति बेला मलाई ध्यानमा आयो, कोही होइन, यो व्यक्ति चाहिँ मेरो प्रभु यीशु हुनुहुन्छ भनेर मलाई जब मेरो कन्सियसमा आयो, त्यति बेला जब मैले आँखा खोले, मेरो आँखाबाट तातो तातो आँसुहरू झरिरहेको मैले त्यहाँदेखि थाहा गरेँ। अनि त्यहाँदेखिको क्यालेङ क्यालेङ आवाजहरू मैले देखेँ, अनि मेरो वरिपरि धेरै डक्टर्सहरू, धेरै सिस्टर्सहरू हरियो लुगामा बसेको मैले देखेँ। त्यति बेला मैले फिल गरेँ आई वाज अलाइभ, परमेश्वर मलाई यति बेला पनि रेस्क्यु गर्नुभएछ, आमेन, हालेलुया। अनि प्रभुले मलाई बचाउनु भएछ, मेरो प्रार्थना, मेरो सम्पूर्ण मेरो परिवारको, मेरो वेल विशेषको प्रार्थना सुन्नु भएछ अनि मलाई बचाउनु भएछ। अनि त्यहाँदेखि मलाई भयो अब म मर्दिन रहेछु भने मलाई यति साह्रो स्ट्रङ फेथ आयो है तपाईँहरूको बिचमा मैले अहिले मैले भनिरहेको छु, यति विश्वास दह्रो भएर आयो अनि मलाई थाहा भयो अब म बाँच्छु भने। अनि त्यसको भोलिपल्टदेखिको मैले मेरो फेथलाई अझै युटिलाइज गरेँ, अझै विश्वास मैले दह्रो बनाएँ, इनर स्पिरिटलाई मैले दह्रो बनाएँ, मेरो विल पावरलाई मैले अझ स्ट्रङ बनाएँ अनि मलाई पवित्र आत्माले त्यो सहायता गर्नुभयो। अनि साँच्चै नै मैले त्यसको लगातार मेरो फेथ यति बेसी बढ्यो अनि मैले डक्टरलाई रिक्वेस्ट गर्यो, डक्टर आई जस्ट वान्ट टु रिमुभ दिस अक्सिजन फ्रम माई माउथ, मेरो मुखबाट अक्सिजन निकाले, डक्टर रिक्वेस्ट गरे हुँदैन त्यस्तो होइन, प्लिज प्लिज। अनि उहाँलाई के थाहा है म मेरो आत्माको कुराहरू, अनि साँच्चै निकालेर म सास फेर्न सके, हामी सास फेर्न सके अनि म त्यहाँनिर मैले आफूलाई जीवित पाएँ पूर्ण रूपले, अनि म परमेश्वरलाई धन्यवाद अनि दिन्छु है। अनि साँच्चै नै यसरी म त्यहाँदेखि चाहिँ डे आफ्टर डे म त्यहाँदेखि फेरि म के हुन थाल्यो, रिभाइभ हुन थाल्यो, म स्पिरिटमा पनि शरीरमा पनि मलाई तन्दुरुस्त मलाई अनुभव हुँदा मैले राम्रोसँग सास फेर्न सकिरहेको थियो। अनि बादमा है त्यहाँबाट म निकै जाति भएर म डिस्चार्ज भएँ, डिस्चार्ज भएको बादमा अनि बादमा मलाई थाहा लाग्यो कि त्यति बेला चाहिँ के भएको रहेछ भनेर, अनि किन चाहिँ यस्तो प्रब्लम भएको थिएछ भनेर जब मैले फेरि अर्को डक्टरसँग मैले कन्सल्ट गर्दा फेरि चाहिँ त्यति बेलाको मेरो रिपोर्टहरू जब हेरेँ चाहिँ डक्टरले मलाई रूपमा भन्यो बहिनी तिमी त कसरी बाँच्यो, अनि म छक्कै पर्दै थियो। उहाँले मेरो इको गरिराख्नु भएको थियो है, इको गरिराख्नु भएको थियो अनि उहाँले भनिराख्नु भएको कुरा, तिमी त बाँच्ने थिएन त बहिनी, तिम्रो त त्यति बेला त तिम्रो हार्ट फेलर भएको थिएछ, तिमी कसरी बाँच्यो, अनि यो कसरी बाँच्यो डक्टरको प्रश्न जब मेरो कानमा पर्दछ, मेरो प्रिय जति पनि तपाईँ लाइफमा अहिले हेल्दी लाइफमा जुटिराख्नु भएको छ, मेरो आँखाबाट यति बेसी आँसुहरू, मैले आई कुड नट रिप्लाई टु द डक्टर, डक्टरलाई मैले रिप्लाई दिन सकेन, लिटरली मेरो आँखाबाट धेरै आँसुहरू बग्यो अनि मैले मेरै प्रब्लम मैले सम्झियो ल आई एम अलाइभ, अनि अहिले पनि म भन्छु बिकज अफ माई जीसस एन्ड हिज ग्रेस दैट आई एम अलाइभ एन्ड आई एम जस्ट शेयरिङ दिस टेस्टिमोनी टु अल अफ यु राइट नाउ, तपाईँको बिचमा मैले भनिरहेको छु। अनि साँच्चै नै मेरो आँखाबाट आँसुको धाराहरू छुइरहेको थियो अनि मैले डक्टरलाई मैले भन्न सकिरहेको थिएन, तर मैले इन्सपायर मेरो हृदयबाट मैले मेरो प्रभुले प्रभु तपाईँले मलाई अनुग्रह गर्नुभएछ, तपाईँले कति धेरै मलाई माया गर्नुभयो, तपाईँले मलाई अनुग्रह गर्नुभएछ, मलाई फोनले डिस्टर्ब दिइरहेको छ त्यति बेला, ओके एनिवेज ओके। अनि मैले त्यति बेला सम्झेँ प्रभु तपाईँको करुणा, तपाईँको अनुग्रह, तपाईँको प्रेम, साँच्चै तपाईँले मलाई यत्रो ठुलो संसारमा चाहिँ म सानो केटीलाई तपाईँले कति धेरै माया गर्नुभएछ, मलाई यो साँच्चै यो समयहरू देखाउनु भयो, यो नयाँ दिनहरू नयाँ जीवनहरू दिनुभएछ तपाईँले, यु गेभ मी न्यू लाइफ,
मलाई नयाँ जीवन दिनुभएछ, मेरो आमालाई दिनुहुने नयाँ जीवन दिनुहुने प्रभुले चाहिँ मलाई पनि त नयाँ जीवन दिनुभएछ। अनि यति साह्रो म त प्रभुमा यति साह्रो प्रफुल्लित भयो, अझै मेरो विश्वासहरू यो 2009 कुरा हजुरको समक्ष मैले सेयर गरिरहेको छु। यो चाहिँ प्रभुले गर्नुभएको यो सेभेन्थ ग्रेस अपन माई लाइफ है, यो मेरो जीवनमा गर्नुभएको। अनि कस्तो प्रकारले मलाई परमेश्वरले बचन भयो हार्ट फेलियरबाट पनि, अनि साँच्ची नै डक्टरले मलाई थुप्रो कुराहरू भनेको कुराहरू थियो, अब जनजन हार्ट सर्जरी गर्नुपर्ने कुराहरू, अनि धेरै फेरि त्यति बेला डरलाग्दो फेरि एकदमै के भन्नु हाम्रो जीवनमा डरलाग्दो कुराहरू आयो। तरै भए तापनि प्रभुसँग प्रार्थना गरे, यति धेरै प्रार्थना गरे, नो आई डोन्ट वान्ट टु है, मलाई अपरेट नगरोस्, मलाई हार्ट सर्जरी नगरोस् प्रभु, अनि प्रार्थनाहरू गरे। अनि डक्टरले 6 महिनामा चाहिँ हार्टको सर्जरी गर्नुपर्छ, अनि धेरै दबाईहरू लेखिदिनु भएको थियो। 6 महिना बित्यो, डक्टरकोमा गयो, तर डक्टरले एक्सटेन्ड गरिदिनु भयो, 1 वर्ष पुग्यो, फेरि 1 वर्ष, फेरि डक्टरले एक्सटेन्ड गर्नुभयो 2 वर्ष, त्यहाँदेखि फेरि देन आउट फेरि 3 इयर्स। अनि डक्टरले भन्नुभयो यदि यस्तो प्रकारले मेन्टेन मजाले भइरहेको छ भने नो निड, डक्टरले अपरेसन गर्नु पर्दैन भन्नुभयो। अनि त्यहाँदेखि उसो, अनि साँच्ची नै अझै म अझै प्रभुमा म हुर्किरहेको छु, प्रभुमा बढिरहेको छु। अहिले म प्रभुको अनुग्रहमा 43 इयर्स मैले पार गरिसकेको छु, प्रभुलाई धन्यवाद। अनि यो कुराहरू मलाई मेमोरी फ्ल्यास ब्याक भयो, अनि तपाईँको बिचमा मैले छोटो समयमै मैले सपना गइरहेको छु, अनि प्रभुलाई नै धन्यवाद हो। साँच्ची नै मलाई मेरो वचनमा भनेको जस्तै साँच्ची नै आमाको गर्भबाट नै मैले तँलाई चुनेको छु भनेर चाहिँ मेरो जीवनमा सिद्ध भएको कुराहरू तपाईँको बिचमा मैले भनिरहेको छु। साँच्ची नै येशू प्रभुजी कस्तो महान हुनुहुन्छ, साथै यदि हामी विश्वास गर्छौँ भने साँच्ची नै हाउ केयरिङ हि इज, हाउ लभिङ हि इज, हाउ ग्रेसियस हि इज। साँच्ची प्रभु एकदमै अनुग्रहकारी परमेश्वर हुनुहुन्छ, जसले हामी तपाईँ अनि हामी सम्पूर्ण सारा विश्वलाई माया गर्ने प्रभु हुनुहुन्छ। अनि यो ग्रेसको विषय मैले सातवटा ग्रेस मेरो जीवनमा व्यक्तिगत रूपमा मैले बुझेका कुराहरू यो तपाईँको बिचमा मैले सातवटा खण्डमा हजुरको बिचमा सातवटा बुँदामा हजुरको बिचमा मैले राखेको छु। अनि परमेश्वरलाई नै धन्यवाद हो। साँच्ची नै मैले अघि एउटा पद मैले सुरुमा भनेको थिएँ, बुक अफ इफिसियन्स च्याप्टर 2:8 यसो लेखेको छ, अनुग्रह चाहिँ परमेश्वरको वरदान हो जो आज तपाईँ अनि म तपाईँहरू अनि म यसरी प्रभुको अनुग्रहमा यी दिनहरू पेन्डेमिकको समयमा हामीहरू बाँचिरहेका छौँ। यसको लागि हामी प्रेज द लर्ड हालेलुया चाहिँ हामी भन्नै पर्ने हुन्छ, आमेन पनि हामीले भन्नु नै पर्ने हुन्छ। परमेश्वरलाई धन्यवाद हो सर यी दिनहरूमा परमेश्वरले चलाइराख्नु भएको छ। अनि साँच्चै नै म एकदमै आफूलाई धन्यवाद दिन्छु, आफूलाई प्रभुलाई म धन्यवाद दिन चाहन्छु, अनि आफूलाई पनि एकदमै म धन्यको ठान्छु कि प्रभुले मलाई छुन्नु भयो। अनि यसरी आज प्रभुको कामको निम्ति म आफ्नो सम्पूर्ण जीवनहरू उहाँलाई दिएको छु, अनि म प्रभुलाई धन्यवाद दिन्छु। टिनेजको स्थितिदेखिको है टिनेज एजदेखिको चाहिँ मैले प्रभुलाई चिन्न सकेँ, आज मैले प्रभुलाई चिनेको धेरै भइसकेको छ। 90s कुराहरू हो, त्यहाँदेखि हाम्रो विश्वासहरू वचनको बिउहरू विश्वासको बिउहरू बढ्दै बढ्दै गएको, आज धेरै वर्ष सायद भइसकेको छ है। 1992-93 मैले ब्याप्टिजम लिएको कुराहरू, धेरै आत्माको नयाँ कुराहरू मेरो जीवनमा स्पिरिट फिल्ड भएको कुराहरू, आत्माको अभिषेकको कुराहरू है, चर्चमा बोल्दा फेरि प्रभुको अभिषेकको कुराहरू, भिजनको कुराहरू, अनि वचन बोल्नु सक्ने कुराहरू, यस्तो यस्तो थुप्रो आमा दिदी बहिनीहरूको बीचमा यसरी बसेर मैले सेवकाएको कामहरू, प्रभुमा मोटिभेट गर्ने कुराहरू, वचन र बाइबलबाट मोटिभेट गर्ने कुराहरू मैले गरिरहेको छु। अनि परमेश्वरलाई नै धन्यवाद दिन चाहन्छु, थ्याङ्क यू सो मच तपाईँले मलाई अहिलेसम्म तपाईँले मलाई सही राख्नु भएको लागि धन्यवाद। तपाईँलाई ठक्राउँदै तपाईँ सबैलाई परमप्रभु परमेश्वरले आशिष गरून् भन्दै तपाईँ सबैलाई म जय मसीह भन्न चाहन्छु। थ्याङ्क यू सो मच वान्स अगेन।

जय मसीह हजुर सम्पूर्णमा फेरि पनि यस बिहानै गरी आजको दिनमा म यसरी तपाईँहरूको बीचमा म आज सुरु गर्न गइरहेको छु मेरो जीवन गवाई अफिसियल पेजबाट हजुरहरूको

0: श्रोता साथी, तपाईँ अहिले इसआईडब्ल्यू सुनिरहनु भएको छ। कार्यक्रममा विशेष गरी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशु ख्रिष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर यसैको सेरोफेरोमा विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने जमर्को गर्दै आएका छौं। यो कार्यक्रम रेडियो सेलुङ सामुदायिक एफएम सरिकुटको स्टुडियोमा तयार पारिएको हो। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिने सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदायको अपमान गरी सामाजिक र धार्मिक सहिष्णुतामा प्रहार गर्नु हाम्रो अभिप्राय होइन। यस कार्यक्रमले कसैको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। अतः कार्यक्रममा सुन्नुभएको विषयवस्तुको बारेमा पुनः एकपटक मनन गरेर दैनिक जीवनमा लागू गर्नुहुनेछ र अझ बढ़ी खोज अनुसन्धान गर्नुहुन्छ भन्ने मेरो ठम्याइ रहेको छ। श्रोता साथी, आजलाई भने हामी कार्यक्रमको अन्तमा आइसकेका छौं। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा सरसल्लाह, गुनासो, अन्तर्वार्ता वा आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने तपाईँले म प्रस्तुतालाई वा रेडियो सेलुङको प्रशासन शाखामा सिधै सम्पर्क राख्न सक्नुहुनेछ। अन्तमा आजको यस कार्यक्रममा इसाई जीवनको अनुभव, विभिन्न सतावट र संघर्षको कहानी तथा परमेश्वरको अद्भुत प्रेमको जीवित साक्षी संगीता लामा छेत्रीज्यूको उत्साहपूर्ण जीवन गवाही रेकर्ड गरिदिनुहुने मेरो जीवन गवाही नामक युट्यूब च्यानलका समूहप्रति हामी धन्यवादी छौं। साथै यस कार्यक्रम सञ्चालनार्थ आर्थिक सहयोग गर्ने संस्था मिशन एसेन्ट र रेडियो सेलुङले उपलब्ध गराएको स्टुडियोप्रति हामी सम्पूर्ण इसाई परिवार कृतज्ञ तथा आभार व्यक्त गर्दछौं। हाम्रो आउँदो कार्यक्रमहरूमा पनि यहाँहरूको साथ र सहयोगको अपेक्षा सहित कार्यक्रम सुनेर साथ दिनुभएको लागि तपाईँ सम्पूर्ण श्रोतालाई पनि हृदयदेखि नै धन्यवाद छ। श्रोता, जीवन तपाईँको हो, तसर्थ आफ्नो जीवनको लागि असल कुरा रोज्नुहोस् भन्ने अनुरोध सहित कार्यक्रम इसआईडब्ल्यूको यो अंकबाट म प्रस्तुता र सम्पूर्ण निर्माण टोली बिदा चाहन्छौ। नमस्कार, जय मसी।
1: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको 30 विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 औं

0: पारित। लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित। आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन एसई सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिचोक गाउँपालिका ओडा नम्बर 7 भदौरे दोलखा।
0: वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
1: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध

0: भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेष सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कारिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
0: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0494241671 र 0494241912।
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
1: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
2: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते ठुलोपातल चिपचिपे, क्षेत्र साविक ठुलोपातल गाविस, वडा नम्बर 1236789। भदौ 26 गते ठुलोपातल निगाले, साविक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस।
1: भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल भीमेश्वर नगरपालिका कालिङचोक बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका। असोज 3 गते रोयल बैंक्वेट जडीबुटी काभ्रे प्लान्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो।
2: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
2: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
2: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
1: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
2: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
2: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।

0: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 0949411030 नामदु सेवा केन्द्र नामदु 9851321136 गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851321137 जुंगु सेवा केन्द्र जुंगु 9851321141 चरीकोट सेवा केन्द्र चरीकोट 9851321434 काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851321147
1: बेसबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा
2: श्री कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाइपर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
2: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा
1: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा साधारण सभाको माइनुट बन्द गर्न शेर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
2: क्षेत्रीय साधारण सभाको मिति समय र स्थान बारे विस्तृत जानकारी मिति 2083 साल असोज 7 गते समय बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल कार्यक्रम सभा उद्घाटन उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि असोज 7 गते मध्याह बाह्र बजेदेखि अपराह्न 4:30 छहरा चौतारो मलेपु क्षेत्रीय सभा मलेपु टोल सबै असोज 7 गते मध्याह 12:30 दिउँसो 2:30 श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे डुडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कात्तिके कालीमाटी असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर
1: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्द्रावती गाविसको माथिल्लो भेग असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से ढिडाकाउले पोखरी र नामथजोर असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली असोज 8 गते मध्याह 12:30 अपराह 4 बजेसम्म मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भट्टेली चिसा पानी ढुङ्गे निवारे भवटिनी र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू
2: पुनश्च साधारण सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क नम्बर 9851316224 र 9748428877। पर्वत अधिकारी सचिव श्री कालीनाथ बच्च तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचो गाउँपालिका 8 सुनखानी दोलाखा।
0: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
1: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
1: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
0: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
1: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
0: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
1: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते भीमेश्वर नगरपालिका 5 विशुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
0: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
1: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाखुर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-23-63-23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
0: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9942-42-75-17।
1: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडे खानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
0: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-30-77-72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
1: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-23-63-23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-40-68-24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
0: साधारण सभामा उपस्थित शेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848275555, 9844233623, 9845788888 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
2: सुवर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 17 गते शनिबार। समय बिहान ठिक 10 बजे। स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, सादो बाटो, चरीकोट, दोलखा।
1: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्ने सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुम सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
5: बुबा, एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
4: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
5: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
7: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
6: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुन पुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणा गाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
7: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साधु बाटो चरीकोट।
6: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
7: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
8: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन। आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन।
7: आर्थिक वर्ष 2083-84 आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि, नियमावली संशोधन र पुनर्लेखन, सहकारी एकीकरण थप प्रस्ताव, प्रश्न र सुझाव, एकै निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
8: शेर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalingchok साकोस 6358, फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सीट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakus@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
7: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
8: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार, इकाई नम्बर 1 क्षेत्र सुनखानी, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेल डाँडा दोलाखा, सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलाखा, बाबरे मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा, बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्याङ दोलाखा, बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा, निकोभूमि माध्यमिक विद्यालय कालिङचोक 2 निकोभूमि दोलाखा, सिंगटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलाखा, लिङ्वा सोइसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा, गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा, थामीचाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाँगु दोलाखा, मागापौवा कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखुड दोलाखा, काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलाखा, फस्कु सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलाखा, फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 6 कालापानी दोलाखा, नामदु सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलाखा, मार्बु वडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलाखा, मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलाखा, मेलुङ र तामाकोशी गाउँपालिका डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलाखा, लिसङ्खु पाखर सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक।
7: मिति 2083 साल असोज 4 गते आइतबार। एकाई नम्बर दुई क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर एक कार्यक्रम स्थल मसन डाँडा ठेगाना भीमेश्वर नगरपालिका एक क्षेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर दुई भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर दुई दुलखा भीमेश्वर नगरपालिका तीन र छ कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका तीन चरीकोट दुलखा भीमेश्वर नगरपालिका चार सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर चार टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर पाँच महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच माटी दुलखा भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका पाँच बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच किराती छाप दुलखा भीमेश्वर नगरपालिका सात कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका सात मकैबारी दुलखा भीमेश्वर नगरपालिका सात कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका सात कुप्री दुलखा भीमेश्वर नगरपालिका आठ र नौ देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका आठ बोस दुलखा
8: मिति 2083 साल असोज 10 गते शनिबार इकाई नम्बर तीन क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सीकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका छ चरीकोट दोलाखा पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949241397 0949241943 0949241549 0949241303 फोन गरी जानकारी लिन सक्नुहुनेछ
7: ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: प्रतिनी बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन यस साईलाई दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
3: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
4: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
1: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
6: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि, हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
6: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
7: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
7: डेंगू रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
7: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: जनस्वास्थ्य कार्यालय दुलखा।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: संस्था संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ट जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
1: हार्ट जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
3: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं।
2: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भुसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भुसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
3: भदौ 29 गते सोमबार गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार चंखु स्वास्थ्य चौकी गौरीशंकर 6 चंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
2: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851-17-63-67, 9863-31-28-10, दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
1: ए माइला गुरुजी।
4: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
5: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
1: चुप।
6: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्, सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
3: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
2: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक टिकटक पेज लाइक गर्नुहोला।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77 9844-013-110 9844-065-466 9818-3715-33
2: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एकले गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गाल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर्स चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका दुई, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
1: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
0: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शीर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सूर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कारिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
0: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0494-421-671 र 0494-421-912। स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, सम्पर्क नम्बर 98410-17-99, 98410-17-99। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
2: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841 57 70 69।
4: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
5: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
6: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
6: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
1: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
0: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते, ठुलोपातल, चिपचिपे। क्षेत्र साविक ठुलोपातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8, 9। भदौ 26 गते ठुलोपातल निगाले, साविक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
1: भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल भीमेश्वर नगरपालिका कालिङचोक बिगु सैलुङ मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते रोयल ब्याङ्क्वेट जडीबुटी काभ्रे प्लान्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो।
0: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
0: सदस्यको व्यक्तिगत विवरण QIM अध्यावधिक भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
1: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
0: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 0949-411-030, नामदु सेवा केन्द्र नामदु 9851-32-2136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2137, जुङ्गु सेवा केन्द्र जुङ्गु 9851-32-2141, चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147।
1: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा।
2: श्री श्री कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाएट पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
2: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा।
2: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी। मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाथ मन्दिरको हल, कार्यक्रम सभा उद्घाटन, उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि। असोज 7 गते मध्याह 12 बजेदेखि अपराह 4:30 सम्म, छहरा चौतारो मलेपू क्षेत्रीय सभा मलेपू टोल सबै। असोज 7 गते मध्याह 12:30 देखि

0: थप जानकारीको लागि सम्पर्क नम्बर 9851316224 र 9748428877। पर्वत अधिकारी सचिव श्री कालीनाथ बच्च तथा ऋण सहकारी संस्था लिमिटेड, कालिङचो गाउँपालिका 8, सुनखानी, दोलखा।
1: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तरखर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पोखेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सन्देश।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बेलुकीको 10 बजेको छ।

सारी छयाहुन राजा नउस्काय सारी दौलतले परिपूर्ण होस् पवन जै नै परेका घरी मन राखुन सबले दुर्योधन समान।

नारायण अब यो बताई नहीं भाई को श्री हरिवंश पुराण हरिवंश प्रभु को अध्याय करिकन कति कुरा को विस्तार कर सुन्न सौनक आदि भनिकन सौनक आदि नाम का 88,000 ईश्वर का प्रति गुरु शुद्ध जी ने बताने भो सोनी कथा लिया यदापटी जो राजा जन्मे जयलाई वैष्णव पायन नाम का गुरु ने बताने भो सोनी कथा लिया हमारा आदरणीय श्रोता महान भाव में लियाईकन यह कथा जो प्रस्तुत कर आई रह राजन अब ते मौका में यतापटी के भइराखेको छ त भन्ने मसला भन्दाखि जस्तै अब त्यस्तो किसिमले गरिकन जुन हो उता यो दशमी र एकादशी द्वादशी यदि तीन दिन मलाई फुर्सद देऊ न हे मया भनेर राजा रुक्मान गर्दै ती मोहिनीसँग भन्दाखेरि हुँदैन हुँदैन यो त एक मिनट पनि बुझिन्छ त म त किनभने मसला भने तपाईँले त पहिला त बाचा प्रतिज्ञा पो गरेको छ त अनि खेरि त्यो बाचा गरेको कुरा बाचा हार्नु कहिले हुन्छ हुँदैन ल भनेर भनिसकेपछि उपरान्त अलिकति राजालाई के भयो वैराग्य उत्पत्ति भयो वैराग्य उत्पत्ति भइसकेपछि बडो कुकाई कुकाईकन रोनु भएको थियो जब त्यसरी रोएको त्यो शब्द अनिखेरि उतापट्टि आफ्नो जो राज्यमा अनिखेरि रात दरबारमा जेठी रानीको कानमा पर्यो अनिखेरि उहाँले सुन्दाखेरि म त हो ल महाराजैको आवाज हो यो ल उहाँलाई के दुःख परो के पिर परो र यसरी रोनु भयो होला त भनेर अनिखेरि उतापट्टि जेठी रानी आउनुभयो कहाँ आउनुभयो त्यही जंगलमा आउनुभयो जंगलमा आइसकेपछि त्यहाँबाट अनिखेरि खोज्दै खोज्दै खोज्दै खोज्दै खोज्दै जानुभयो जंगलमा खोज्दै जाँदाखेरि पनि त्यही रोएको जुन निशाना अनिखेरि हेर्दै हेर्दै सुन्दै सुन्दै जाँदाखेरि म त ठ्याक्क भेटाउनु भयो भेटाइसकेपछि उपरान्त हो राजा त रोइपो राख्नु भइराखेको छ हो गए पाउ परिन् पाउ परेपछि महाराज हजुरलाई के दुःख परो कुन किसिमको दुःख परो किन यसरी रोइबस्यो हजुरलाई के हुन गयो ल यो सबै कुरा मार्जी होस् भनेर भनेपछि हो रानी मैले यो सदैव गरिराखेको एकादशी एकादशीको जो व्रत हो आज मेरो बुद्धि भ्रष्ट भयो सारा सम्पूर्ण भयो मलाई दिल लाग्यो दशा लाग्यो दैव लाग्यो हरेक भू विभिन्न भू महाराज अनिखेरि अब त्यस्तो भएर मैले यसरी जो मोहिनीको फेला परे परिसकेपछि उपरान्त अनिखेरि मलाई बाचा गराइन् उनले अनि अब म पनि उनको जुन हो यो मोह म लोभी लोभिसकेपछि उपरान्त विवाह गर्ने विचार गर्दाखेरिमा त्यसो भएदेखि यो धर्म कर्म केही पनि तपाईँ नगर्ने भएदेखि अनिखेरि ल हुन्छ त विवाह गरौँ भन्ने उनले बाचा गराइन् हुन्छ म केही पनि गर्दिनँ भनेर फेरि उनको सासमा विवाह गरेँ अहिले जुन हो मेरो छोरा धर्माङ्गनले यो हो जुन एकादशीको व्रत गर्ने जो झ्याली पिटाउँदाखेरिमा अनि फेरि मलाई जो झलक्क सम्झना आयो अरे राम सदा सर्वदा गरिराखेको जुन व्रत यो व्रत मैले कसरी त्याग्यो भनेर मोहिनीसँग अनुरोध गर्दाखेरि मलाई दशमी एकादशी द्वादशी यो तीन दिन फुर्सद देऊ न भनेर भन्दाखेरि उनले एकै मिनट पनि म दिन्न भनेर भन्दाखेरि मलाई वैराग्य उत्पत्ति भएर म रोएको कारण यो हो रानी भनेर जब उतापट्टि राजा रूपमा आफ्नै जेठी रानीसँग

जब त्यसरी भनिसकेपछि उपरान्त अनिखेरि अब उतापट्टि के पो त भने सेलिमेन्ट रानी जेठी रानी अब के गर्न रानी ती सौता भएकी जुन मोहिनीसँग गएर अनुरोध गरिन् ए बहिनी ल हेर त अब तिमीले जो जसरी भए पनि यो तिन दिन सधैँ पर्दैन यो दशमी एकादशी द्वादशी यो तिन दिन जसरी भए पनि महाराजलाई जसरी फुर्सद देऊ वर्द गर्ने देऊ अनि ल अब तिमी मेरो ज्यान बलि खान्छौ भने पनि म दिन्छु अनिखेरि मेरो छोरो धर्माङ्गतको जो ज्यान बलि खान्छौ भने पनि म दिन्छु भनेर भनिसकेपछि उपरान्त त अनिखेरि मोहिनीले यसो विचार गरिन् विचार गर्दाखेरि आफ्नो सौता दिदीको जुन ज्यानको बलि खाएर उनलाई के फाइदा भयो केही फाइदा पनि छैन त्यत्रो धर्म कर्म गराउने जो छोरो छ अनि खेरि छोराले त धर्म कर्म जसरी पनि गराउँछ भनेदेखि त्यही छोराको चाहिँ जो ज्यान बलि खान पाएको अनि खेरि धर्म नाश हुन्छ भनेदेखि ल दिदी हजुरले अब त्यो छोरा धर्मगतको चाहिँ जो ज्यान बलि दिनुहुन्छ यहाँ ल्याएर त्यो कटाएर अनि खेरि मलाई बलि दिनुहुन्छ भनेदेखि म मात्र यो तिन दिनलाई म फुर्सद दिन्छु मारहरूलाई नत्र भने म दिन्न भनेर भनिसकेपछि ल हुन्छ यो तिन दिनको खातिरमा अनि ल मेरो छोरो धर्मगतलाई जो ल्याएर म बलि दिन्छु है ल छोडिदेऊ भनेर भनेपछि ल हुन्छ भनेर भने जब त्यस्ता किसिमको जुन उतापट्टि त्यो कुरो जब कायल गराउनु भयो गराइसकिसकेपछि उपरान्त त्यहाँबाट अनिखेरि त्यो छोरो धर्माङ्गतलाई जो खबर पठाउनु भयो कस्तो खबर पठाउनु भयो त भने बेसालाई भने हो बाबु ल अब यस्तो यस्तो कारणले बुबाले गरिराखेको जुन हो यो व्रत पर्सिपछि गरिराखेको व्रत अनि मोहिनीले गर्न नदिएको कारणले गर्दाखेरिमा अनि मैले गएर मोहिनीसँग मेरो ज्यान बलि खान्छौ कि मेरो छोरो धर्माङ्गतको जो ज्यान बलि खान्छौ तर यो तिन दिन राजालाई छोडिदिनै पर्छ भनेर भन्दाखेरिमा ल अब दिदी तपाईँको ज्यान बलि खाएर मलाई केही फाइदा छैन धर्म कर्म गर्ने जो छोरो जस्ताको तस्तो छँदैछन् भनेदेखि अब तिनै जो धर्माङ्गत धर्म कर्म गर्ने छोरा धर्माङ्गतको चाहिँ ज्यान बलि मलाई दिनुहुन्छ भनेदेखि म यो तिन दिनका लागि म छोडिदिन्छु दशमी एकादशी द्वादशी यो तिन दिनलाई छोडिदिन्छु भनेर भनिसकेपछि ल भनेर त्यहाँबाट अनिखेरि मैले त्यो प्रतिज्ञा गरेको हुँदा ल अब तिमीलाई मैले जो मोहिनीलाई बलि चढा अनि त्यस्तो प्रतिज्ञा गरेको हुँदा आफू काटिने किरिज लिएर अनिखेरि तिमी आफू तुरन्त आऊ बाबु यहाँ मोहिनीलाई बलि चढाउनको खातिरमा भनेर जब त्यस्तो भनिसकेपछि ओहो अनि परमात्मा प्रभु भगवानको कृपाले गरिकन धर्माङ्गत पनि कति खुसी हुनुभयो त भने यसलाई भने जसरी भए पनि त पिता मातालाई सन्तुष्ट दिनुपर्छ हाम्रो धर्म यो हो हामीहरूले गरेको कर्म यो हो हेर्नुहोस् आफ्ना पिता माताभन्दा ठुला संसारमा कोही पनि छैन भनेदेखि त उहाँहरूको जो आत्मालाई सन्तुष्टि दिनु नै हामी छोराको जो धर्म यही नै हो भने ल ठिक छ भने अब मैले पनि त एकादशीको व्रतको खातिरमा मैले काटिएर मर्नुपर्ने भयो भने मेरो पनि त गति अर्कै हुन्छ नि भनेर त्यहाँबाट अनिखेरि जो आफू काटे नि खड्ग लिएर आउनुभयो आइसकेपछि उपरान्त त त्यहाँबाट अनिखेरि उतापट्टि जुन मोहिनीलाई जब त्यसरी जो ज्यान बलि दिनुभयो ज्यान बलि दिनुभयो आफ्नो छोरो धर्माङ्गतलाई काटेर जब बलि दिनु भइरहेको थियो बलि दिइसकेपछि उपरान्त परमात्मा प्रभु भगवान् खुसी हुनुभयो आउनुभयो प्रादुर्भाव हुनुभयो ओहो बाबु तिमीले गरेको जुन यो बलिदानबाट म चौपट्ट खुसी भए अनि यो व्रतबाट खुसी भएँ म अनिखेरि अब के को खातिर म हो त यसरी जुन हो यो व्रत गरेको भन्दाखेरि त प्रभु अब यो कारण परेको हुँदाखेरिमा अनिखेरि मैले जो मोहिनीलाई यसरी जो बलि दिएको अनि के इच्छा छ ल वरदान माग्यो त भन्दाखेरिमा प्रभु अनि मेरा श्रीमानले गरेको जो धर्म पनि अनिखेरि एकदम परिपूर्ण होस् मेरो छोराको ज्यान पनि जस्ताको तस्तो होस् भनेर भनिसकेपछि ल तसास्तु भनेर भन्नुभयो अनिखेरि अब मोहिनीले बलि पनि खाए अनि धर्माङ्गतको ज्यान पनि जस्ताको तस्तो जो भयो खडा भयो अनिखेरि उतापट्टि जो राजा रुक्माङ्गतले अनि दशमी एकादशी द्वादशी यो तिन दिन व्रत पनि उहाँले गर्न पाउनुभयो हेर्नु त अनिखेरि त्यस्तो भइसकेपछि अनि जब त्यस्तो गरेर अनिखेरि व्रत गर्नु भएको थियो भनेदेखि जस्तै आपदमा पनि धर्म कर्म भन्ने कुरा त्याग्नु हुँदैन महाराज राजा रुक्माङ्गतले यस्ता यस्ता किसिमले गरिकन उतापट्टि जो धर्म कर्म अनि एकादशीको व्रत गर्नुभयो हजुर हामीले पनि जब त्यस्तो भएर केही आपद परो विपद परो मैले के को व्रत गराई भो मेरो र हेर त यस्तो यस्तो किसिमले गरिकन जो धर्म कर्महरू इत्यादि मैले गरेँ गर्दै ल्याउँदाखेरिमा अहिले यस्तो भयो भने के धर्म गराई भयो र भन्नु कहिल्यै पनि हुँदैन
त्यो भन्दाखेरि उतापट्टि गरेको धर्म पनि नाश भयो, अब यतापट्टि के भयो त भने यसलाई भने आफ्नो जो गतिविधि पनि बिग्रिन्छ। यो महाराजलाई हेर्नुहोस् त, जस्तै आपदमा परेर भने पनि आफूले गरेको धर्म कर्मलाई आफूले सँगाल्नै पर्छ। अनिखेरि सबनका आदि नामहरूको 88,000 शिष्यहरू हो भनिकन 88,000 शिष्यहरूलाई गुरु शुद्धजीले बताउनु भएको जुन किसिमको कथाहरू हो, अनिखेरि सोही नै कथा। र अब उता वैषम पायन नामका गुरुले राजा जन्मेजयलाई बताउनु भएको जुन किसिमको कथाहरू हो, सैनिक कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गरे, यो प्रस्तुत गरियो। अब यो कथाले चाहिँ धर्ममा धर्म, अर्थमा सम्पत्ति, कामनामा इच्छा, मुक्तिमा गति, चार किसिमको फल मिलोस् भनेर भनिएर अडैया शनिश्वरहरू शान्ति हुन्, साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन्, उल्का बराबरी शान्ति हुन्, राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन्, कल्याण होस्, मंगल होस्, पवित्र होस्, बुधाई होस् भनेर भन्ने यस्ता किसिमको दिन शुभ कामना शुभ आशीर्वादहरू गर्दै यो श्री हरिवंश पुराण हरिवंश प्रभुको यो अध्यायले गरिकन यथामति विस्तार गरियो। देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षमे स्तनय कृष्ण त्वमहं शरणं गत। देवकी सुत गोविन्द वासुदेव जगतपते देहिमे स्तनय कृष्ण त्वमहं शरणं गत। नारायण ओ श्रीकृष्णार्पण।

पर्यो कृष्णजीले अर्जुनलाई उहाँ आत्मज्ञान दिनुभयो कुली क्षेत्रमा आत्मज्ञान दिनुभयो कुली क्षेत्रमा आत्मज्ञान दिनुभयो कुली क्षेत्रमा

युगमा हंस पनि कनकुलमा जन्मा भो कलियुगका मानिसलाई आत्मज्ञान दिनुभयो कलियुगका मानिसलाई आत्मज्ञान दिनु कलियुगका मानिसलाई आत्मज्ञान दिनु

0: जय श्री सच्चिदानन्द गुरु महाराजको जय हे कार्यम हे जगजननी हे माताजी जय हे सच्चिदानन्द गुरु महाराज तिम्रो शरणम सदा शान्ति देऊ सदा सुखी नारायण हे।
1: हजुर नमस्कार, म झलक प्रसाद शिवाकोटी कालिन्चौ गाउँपालिका वडा नम्बर 7 भवटिनी गुणरत्नमालाको चरपट मन्जरीको अलिकति भजन कीर्तन गाउन लागिरहेको छु। यहाँ सबैले सुनिदिनुहुन्छ भन्ने आशा राखेको छु। भजनारायण भजनारायण भजनारायण सज्जन हो, मर्नु छ निश्चय भोलि कि पर्सि छ सहारा उस दिनको। भजनारायण भजनारायण भजनारायण सज्जन हो, क्षण पल घरि दिन रात बिहान घरि घरि नाम र भेष।

देह नाङ्गो कपडा छैन अञ्जली बाहेक बर्तन छैन भिख गरी खान्छन् रुख मनी बस्छन् तर पनि आशै तिर मन लान्छन् भजनारायण भजनारायण सजन हो जब तक धनको लाउँछ धारो तब तक सबले मान्छ पियारो वृद्ध हुँदा जब बल टुटी जाला बन्ला घरमा सबको हेला भजनारायण भजनारायण भजनारायण सजन हो कति मोही छन् कति रङ्गिँदैछन् कति लटाका प्रेम हुँदैछन् तर छन् ज्ञान बिना सब अन्धा भुडीमै ठिक

ईता मित सुतर जन तन धन नारी गोठ रखे त पशु घर बारी सबै जाही का ताही रहने छन् तिमी कनै मले खैचिलिने छन् भजनारायण भजनारायण भजनारायण सजन हो कसले

तबा चके चके सपना सारी हो। भजनारायण भजनारायण भजनारायण सजन हो।

पानी गर्नु छैन कराते दुख बर्जन देवानी ठोरे मने सिन्दुर पारी कपाल बाटे पहिले उसमा छरे सिन्दुर गाजर लगाए नेत्र हल्बकर सौभाग्यका मंगल निधार खाली गर्नु नहुने कहिल्यै टिको लगाए बढी बस्नु पर्दछ नारी जनहरूले सोझो पतिकै गरे नकल झकल स्वङ पारी फरिया मुजा पछाडि धरी ऐ भाँधी कबडा लगाउँछ नकली लगाउँछ लुगा मन परे छोरा छोरी कुट्ने रिसाइ गरेर लाते मार्थे भूमिमा सातो खाइदिन्थे ती जानहरूको त्यसै दिनै काममा छोरा छोरी कुट्ने रिसाइ गरेर गाली दिने कर्कसा साँझमा बत्ती नबाली घरमा फोहर गर्ने सर्व जोगी जन्म त द्वारा मर्ख लगाए कस्तै कराए पनि दीक्षा झट्टै नदिकन अरू इलम लागे फर्किनु भने यो कलीमा यो यस्तै हुनेछ यो कलीमा यस्तै हुनेछ ब्रह्मा विष्णु महेश्वर यो धरतीमा आइदेऊ ब्रह्मा विष्णु महेश्वर यो धरतीमा आइदेऊ ऐको सिउजी विदेशको नयाँ सिटी लैरो ब्रह्म विष्णु महेश्वर यो धरतीमा आइदो ब्रह्म विष्णु महेश्वर यो धरतीमा आइदो ऐको सिउजी विदेशको नयाँ सिटी लैरो ऐको सिउजी विदेशको नयाँ सिटी लैरो बाचन जाल धन सम्पत्ति जम्मा गर्नु पर्ने बाचन जाल धन सम्पत्ति जम्मा गर्नु पर्ने।

बाचंजाल धन संपत्ति जम्मा गर्नु पर्ने बाचंजाल धन संपत्ति जम्मा गर्नु पर्ने लायो खायो अंतिम हाँसर जानु पर्ने लायो खायो अंतिम हाँसर जानु पर्ने जति धन भए पनि छोडेर जानु पर्छ जति धन भए पनि छोडेर जानु पर्छ कालुसँग लडाई गर्न कुन चाहिँ अघि सर्छ कालुसँग लडाई गर्न कुन चाहिँ अघि सर्छ राम भजौ श्याम भजौ।

खुट्टा पानी परो पिपलको पातामा रामको औठी सीताको आतामा रामको औठी सीताको आतामा रामको औठी सीताको आतामा कृष्णजीको दयालु मनात दन्त छोडी जाँदैन मनन्त कृष्णजीको बत्तीसे दन्त दन्त छोडी जाँदैन मनन्त दन्त छोडी जाँदैन मनन्त दन्त छोडी जाँदैन मनन्त कृष्णजीको

0: गाली।
1: आमा का पौवा घर मेरो आहाले पूर्णा गाउँ हो। म टेक बहादुर सुवेडी 78 वर्ष को भई म सैलुङ एफएम में एउटा सिलोक भरौं भनेर अनिखेर आको। सारा धर्म पुराण बिखाएका कथा सुनी लागे फेरि सधाउन कन त आइसाउन भनेकै मने हे सर्वत देखे सुनाउनु भयो है धेरै कथाहरो सुन्छौ फेरि पनि सुनाउनु अरूलेला कथाहरो जो सुन्दा हुँदै तिर्ते छैन कहिले इच्छा भरी आउने सुन्दामा फल पाउने पछि पनि मुक्ति समेत पाउने यस्तो प्रसन्न सुनिसकेर मुनिको बेसाई भन्यौ लाउ भनी आज्ञा गर्नुभयो उसै बखतमा बेस्राम पारो भने जस्तो श्री सुखदेव देखि पहिले मैले सुनेको थिए त्यस्तै रीतिसितले पुराणहरूको विस्तारा गर्दो भए देवी भगवती कथा मेरो सरै विस्तारै गर्छु अब देवीको महिमा अपार बुझ है लिलाउनैको सब यो संसार बनाउँदा भगवती आधार शक्ति बनी प्राणी सृष्टि गरेर पालना गरे संहार गर्दै पनि आधार शक्ति भवानीकै आदिनामा संसारको तबदछ तस्मत कारण यो अनन्त महिमा सम्पूर्ण जो जान्दछ ब्रह्मा विष्णु अन सदा शिव पनि आराधना गर्दछन् नन्ति पनि अपार महिमा लाचारीमा पर्दछ बेग्लै नाम भएर दापर पछि श्री व्यास भिन्न थिए 27 अघि भएसके 28 भए एकै बेला थियो अगाडि पढाउने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काइ पढुन् कसरै भने तिमाथि करुणा गरेर जसले एक वेद देखे अनि चारै वेदहरू बनाइदिनु भो होला सजिलो भने त्यो वेदान्त जानै त गर्न नहुने श्री शूद्रलाई भनी गर्नुभयो रचना पुरानो इतिहास तिनका निमित्त पनि यही सम्पूर्ण पुराना व्यास मुनिले जो जो बनाइदिए छोरा श्री सुखदेवले अनि पछि सम्पूर्ण जाने मैले श्री सुखदेव देखि पहिले सम्पूर्ण जाने जस्तो जानेले अगाडि तिमी मासोही बताइदिए बेग्लै नाम भएर दापर पछि श्री व्यास भिन्न थिए 27 अघि भइसके 28 भए एकै वेद थियो अगाडि पढाउने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काइ पढुन् कसरै भने तिमाथि करुणा गरेर जसले एक वेद देखे अनि चारै वेदहरू बनाइदिनु भो होला सजिलो भने